0: संज्ञाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ
1: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543333।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
2: यही जेठ 9 गते शनिबार
1: आउँदै हुनुहुन्छ। त्यसैले
3: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
4: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
6: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
1: 98-472-597,
6: 98-511-9918।
1: याद गर्नुहोला, डाक्टर आउने मिति
2: यही जेठ 9 गते शनिबार।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू:
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Patagonia Extreme Energy Drink.
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 9 गते शनिबार, मे 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको सप्तमी तिथि, युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक। अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
1: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
0: महिलामा जिम्मेवारीको बोझ तर मूल्यांकनको अभाव। भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालो पत्रे। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
1: युले ईरानमाथि थप प्रतिबन्ध लगाउने। ईरान र अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
0: र आईसीसी विश्वकप लीग 2 6 जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काभा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अर्थात सामानको विस्तृत विवरण अनिवार्य गरिएको प्रसंग।
1: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। 15 जेठदेखि लागू हुने गरी यो व्यवस्थाले बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा छ। यस सम्बन्धी सम्झौता पत्रमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच हस्ताक्षर भएको छ। उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको सामानको सुरक्षा मजबूत बनाउन यस्तो खालको सहमति भएको बताइएको छ। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोगिन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
3: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बताइन्छौ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहन्छ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि के को लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला। तर पनि यो यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
0: अब पूर्वाधारमा व्यवस्था गर्न थालिएको नयाँ अभ्यासको प्रसंग। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार आयोजनाका समस्या तत्काल पहिचान गरी अब आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी सो बैठकका निर्णय सुनाउँदै समितिका सभापति गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनामा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो। मध्यपूर्वमा जारी युद्धका कारण बिटुमिन, अलकत्रा लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि भई पूर्वाधार निर्माण सम्पन्न गर्न जटिलता उत्पन्न भएको ठहर गर्दै बैठकले यसले देशको विकास र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्ने भएकाले यस्ता समस्याको तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। त्यसै गरी समितिले सार्वजनिक खरिद कानून विकास मैत्री नभएको भन्दै संसदीय अधिवेशनमै परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न समेत निर्देशन दिएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्ती र समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण परियोजनाको लागत अस्वाभाविक रूपमा महँगो हुँदै गएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतालाई औल्याउँदै कानूनी तथा प्रक्रियागत लोप होल्स बन्द गर्न आगामी आर्थिक वर्षको बजेट आएपछि गहन छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण क्षेत्रमा अहिलेको मूल्य वृद्धि मुलुकको इतिहासकै सबैभन्दा उच्च रहेकाले अहिलेको मूल्य वृद्धिले देशको अर्थतन्त्र र निर्माण क्षेत्रमा गम्भीर असर पर्ने बताउनुभयो। यसैबीच दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूले क्षेत्रीय विकास सुशासन र साझा समुन्नतिका लागि ग्लोबल साउथ विकासोन्मुख राष्ट्रहरू बीचको सहकार्यमा जोड़ दिएका छन्। फ्रेण्डस अन दि क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर नेपालले दि ग्लोबल साउथ एण्ड चाइनाज गवर्नमेन्ट शीर्षकमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले क्षेत्रीय विकासमा चिनिया अवधारणा अनुकरणीय हुन सक्ने उल्लेख गरे। नेपाल भारत चीन भूटान र बंगलादेशका अर्थतन्त्र विज्ञ तथा राजनीतिज्ञले राजनीतिक आर्थिक सामाजिक सुरक्षा र जलवायु परिवर्तनसँगै समग्र राष्ट्रिय एवं क्षेत्रीय हितका सन्दर्भमा सहकार्य आवश्यक रहेको प्रष्ट पारेका हुन्।
1: आगामी आर्थिक वर्षको बजेट आउने लागेका बेला सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको छ। कति समयलाई भन्ने यकिन नै नगरी दर्ता रोक्काको निर्णय गरिएको हो। यातायात व्यवस्था विभागले बिहिबार प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेको छ। वायु प्रदूषण इन्धनको मूल्य वृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले सार्वजनिक सूचना नै जारी गरेको छ। अहिलेको असामान्य परिस्थिति एवं चुनौती सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै चर्को अर्को सूचना जारी नभएसम्मका लागि दर्ता स्थगन गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूषालले बताउनु भएको छ। यातायात व्यवस्था ऐन 2049 दफा 24(3) वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा अन्य कुनै कारणले गर्दा सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोका गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई यस्तो सवारीको दर्ता रोका गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ। विभागले गरेको परिपत्रमा भनिएको छ, सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल ऐनको दफा 14 गरिने दर्ता रोका गर्न आवश्यक देखिएको विभागले जनाएको छ। दर्ता रोका गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको भए पनि इन्धन नचाहिने, वातावरण प्रदूषण नगराउने विद्युतीय सवारीको दर्ता पनि सरकारले रोकेको हो।
0: अब राजनीतिक प्रसंग, एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय बैठकमा हिजो उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले पार्टी नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापाले मात्रै अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने धारणा राख्नुभयो। अन्य उपाध्यक्षले भने 21 फागुनको निर्वाचन परिणामले
1: सरकारले रोकेको हो।
0: अब राजनीतिक प्रसंग, एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय

0: गरेको सचिवालयका एक सदस्यले बताए। शुक्रबार हिजो दिउँसो 12 बजे शुरू भई 6 बजेसम्म चलेको बैठकमा 5 उपाध्यक्षले मात्र भनाइराखेका थिए। उपाध्यक्षहरूले पार्टीको मूल नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएको अर्का एक नेताको भनाइ छ। उपाध्यक्षहरू पौडेल विष्टले पहिलेदेखि नीति र नेतृत्व पुनर्गठनको आवाज उठाउँदै आउनु भएको थियो। सचिवालय बैठकमा पनि उपाध्यक्षद्वय पन्त र गुरूङ पनि नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको हो। उपाध्यक्ष थापा भने ओलीको नेतृत्वप्रति दृढ़ रहँदै आउनु भएको छ। शनिबार आज महासचिव 3 उपमहासचिव र 9 सचिवले निर्वाचनको समीक्षा गर्दै नेतृत्व र नीतिमाथि धारणा राख्ने योजना छ। उपमहासचिव लेखराज भट्टले भने शुक्रबार हिजोको बैठकमा 5 उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको र अध्यक्ष ओलीले उपाध्यक्षको भनाईमाथि थप धारणा राखेको बताउनुभयो। बैठकमा नेताहरूको प्रस्तावित कार्य विभाजन संशोधन गर्न सुझाव आएको पनि भट्टले बताउनुभयो। केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओलीले समग्र पार्टी हेर्ने उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार र रघुजी पन्तलाई मानव स्रोतको जिम्मेवारी दिने प्रस्ताव सचिवालयमा गरिएको छ। महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टराई लाई नीति तथा योजनामा प्रस्ताव गरिएको छ। सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। यसैबीच सुदर्शन सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरिदिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै निवेदन दिएको थियो। त्यसलाई इजलासले हिजो सदर गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले 30 पुसमा लामिछानेको हकमा अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि त्रुटि भएको बताउँदै 2 माघमा जीवी राई सहित सबै प्रतिवादीको हकमा पनि अभियोग संशोधनको अनुमति दिनुभएको थियो। काठमाडौँ र पर्सामा सहकारी ठगी र संगठित अपराध तथा चितवनमा सहकारी ठगीको मुद्दा चलाइएको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगीको अभियोग पत्र कायम छ। अब सम्पत्ति शुद्धिकरणको मुद्दा रूपन्देहीमा मात्रै रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ तर निर्णय प्रक्रियामा पुरूष हावी हुँदाको प्रभाव
2: भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। महिलाहरूलाई पुरूषहरूले अगाडि आउन अधिक दिएकै छैनन् जस्तो लाग्छ।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआई

0: को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा बाँदर गाउँतिर मान्छे शहरतिर शीर्षकमा खबर प्रकाशित छ। गएको प्रतिनिधि सभा निर्वाचनमा मध्यपहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण। वर्षौंदेखि बाँदरको शास्ति खेपिरहेका मतदाताको उम्मेद्वार समक्ष पहिलो माग्नी यसको नियन्त्रण थियो। मतदातासितको बाचा अनुसार ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन्, तर नियन्त्रण विधिमा भने मत बाँझिएको देखिन्छ। त्यस्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय विक फ्याट आईबीसीई शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो। त्यसै हाइमन परीक्षण बलात्कार पीड़ितमाथि दोस्रो चोट शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी, भौतिक प्रगति 48% मात्रै शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण व्यवसायको गुनासो, मूल्यवृद्धिले काम गर्न सकेनौ शीर्षकमा अर्को खबर छ। त्यस्तै विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो।
2: गोर्खापत्र दैनिकमा फेरि नै छ कर्मचारीको कार्यशैली शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एकअर्काको शाखा कार्यालयमा गएर अलमलिने कार्य अहिले रोकिएको छ। अहिले त सतर्कता केन्द्रले पनि एक सरो मात्र अनुगमन गरेको छ। नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी यसलाई फेरि सुन्नुहोस्। नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको हो। यस अगाडि कार्यकक्षीमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् र कर्मचारीहरू बिहान 9 देखि साँझ 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। भित्री पन्नामा छापिएको खबर छ नेपाल बेलायतबीच शिक्षामा सहकार्यको प्रस्ताव शीर्षकमा। नेपाल र बेलायतबीच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार यस विषयमा छलफल भयो। छलफलमा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान पनि भयो। नागरिकसँग सुझाव संकलन गर्दै कार्यदल शीर्षकमा अर्को खबर छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनको मस्यौदा तयार पार्नका लागि जनस्तरबाट सुझाव माग गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले हिजो सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित राय सुझाव दिन आह्वान गर्नुभएको हो। सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त भएको जानकारी अनुसार यस वर्ष बकर ईद जेठ 14 गते परेको जानकारी दिनुभयो। प्रकोप बन्दै नसर्ने रोग शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसैगरी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेलनको आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। 17 वर्षमा 25 किलोमिटर मात्र कालोपत्रे भएको बारेमा भण्डारा मलेखु सड़क खण्डको बारे शालिग्राम नेपालले चितवनबाट लेख्नु भएको खबर छ। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भयो। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। 6 वटा झुलुङ्गे पुल निर्माण हुने शीर्षकमा बनेपाबाट लेखिएको अर्को खबर पनि छापिएको छ। नागरिक दैनिकमा अलपत्र हुलाकी सड़क मर्कामा नागरिक शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको छ। हुलाकी सड़क अन्तर्गत बाँके र दाङको बीचमा करिब 35 किलोमिटर सड़क अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी तीन नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोडिएको राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा त्यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुगे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ। 27 दिनदेखि होल्डिङ सेन्टरमा राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने बाध्यता शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कुपोषणले ग्रसित मधे स्मृति कागजमा रोग गाउँमा शीर्षकमा मनिका झाले लेख्नु भएको खबर छापेको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएका सदस्य राष्ट्रले इरानी अधिकारी र हर्मुज मार्ग अवरूद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग हर्मुज नाका बन्द गरेको थियो। नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत मान्दै युएका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरूद्ध सैनिक कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको छ। ट्रम्पले आफ्नै अन्तत क्युबा विरूद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने संकेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ। अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अभियोग दर्ता गरेको छ भने क्यारेबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा गरेको बताइएको छ। र इरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ। पाकिस्तानी सरकारी संचार माध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमणको पुष्टि गरेको हो।
2: साझा खबरमा अब खेल खबर। नेपालले लगातार आईसीसी विश्वकप क्रिकेट लीग दुईको दुईवटा घरेलू सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले समग्रमा एक महिनाको अन्तरमा आठ मध्ये छ खेलमा जीत निकाली महत्वपूर्ण 12 अंक जोड्यो। गत वैशाखमा नेपाल ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नुअघि अंकतालिकाको सातौं स्थानमा थियो। अहिले लीग दुईकै शीर्ष दुई टोली विरूद्धको प्रतिस्पर्धापछि नेपालले पाँचौं स्थान बलियो बनाएको छ। नेपालले चौथो स्थानको नेदरल्याण्डसँग चार अंकको दूरी छोटकाएको छ भने छैठौं स्थान को नामिबिया विरूद्ध दुई अंकको स्पष्ट अग्रता लिएको छ। अब नेपालले आगामी सिरिजमा यिनै नेदरल्याण्डस र नामिबिया विरूद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। घरेलू टोली नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको हिजो उद्घाटन खेलमा चिर परिचित प्रतिद्वन्दी भारतसँग पाँचौं सेटमा पराजित भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबाले आयोजना गरेको च्याम्पियनशीपमा नेपाल पाँचौं तथा निर्णायक सेटमा चुकेको हो। नेपालले भारतलाई चौथो सेटसम्म दुई दुईको बराबरीमा रोकेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि कवर्ड हलमा नेपाल पाँचौं सेटमा सम्हालिन नसक्दा भारतले 15-9 बाजी मार्यो। निरुताको कप्तानीमा पहिले खेलमै नेपालले भारत विरूद्ध अन्तिम सेटसम्म कड़ा टक्कर दिएको थियो। प्रशिक्षक भट्टले मिट ब्लकर सुनिता खत्री, स्पाइकर मीना सुनार, स्पाइकर सलिना बुढामगर, सेटर जसना महतो र मिट ब्लकर बसन्ती साउदलाई डेब्यू गराउनु भएको छ। र काठमाडौँ जिल्ला स्तरीय 19 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौँ क्रिकेट एकाडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर बीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार दोस्रो अन्तर्राष्ट्रिय टी20 आई सिरिजमा घरेलू टोली मलेसियालाई 7 विकेटले हराएको छ। दुई खेलको सिरिजमा नेपालले 2-0 बाजी मार्यो। पहिलो ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले 16 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
1: महिलाको सहभागिता र अस्तित्वको उचित सम्मानका लागि चालिनुपर्ने कदम रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब महिलाको जिम्मेवारी र सहभागिताको कुरा। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालका 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्वमा महिला छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्रै छ। 70% भन्दा बढ़ी महिला किसान भए पनि उनीहरूको पहिचान स्थापित हुन सकेको छैन।
5: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरूष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
6: पुरूषले हलो बायो भने ढिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो। अझ पुरूषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको न थाहा हुँदो, पुरुषले त हलाउडमा त हमाइदिँदा।
5: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। पशुपन्ची बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
7: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनु पर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
5: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
8: पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू, खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
5: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
9: खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पठाइदिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडिन्छन्। विकसित भए पनि अथवा जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषले अगाडि आउन अझै दिएकै छैनन् जस्तो लाग्छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, CIN, काठमाडौँ।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विकसित मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक, अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
0: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शोधीकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
1: महिलामा जिम्मेवारीको बोझ तर मूल्यांकनको अभाव। भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालोपत्री। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
0: EU ईरानमाथि थप प्रतिबन्ध लगाउने। ईरान अनि अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
1: र आईसीसी विश्वकप लीग 2 टीमा छ खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी ट्वेन्टी आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काबा महिला भलिबलमा भारतसँग नेपाल पाँचौं सेटमा पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसदका पछिल्ला बैठकहरूमा सांसदहरूको विरोध र सभामुखको चेतावनीको श्रृंखला चलिरहेको छ। यसै बीचमा संसद बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको अवस्था छ र संसदमा विशेषत प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति चाहिने भनेर सांसदहरूले निरन्तर रूपमा अवरोध र आवाज उठाइरहेको यसले सभामुखलाई पनि केही चिन्ता थपेको छ र चुनौती पनि थपेको छ। र यहाँ सभामुख डोल प्रसाद अर्याल जस्ता देखिने एकजना व्यक्ति माथिपट्टि प्रधानमन्त्री कार्यालय लेखिएको छ र ढोका पूरै बन्द गरिएको छ। त्यहाँ सभामुख जस्ता देखिने व्यक्तिले ढोकामा मुटकी हानेको जस्तो देखाइएको छ र केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, हजुर भोलि बक्स्योस् रे, मुख खोली बक्स्योस् रे क्या।
1: हौस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज पहिलो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिलाको श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा खेतीपाती गर्ने धेरै हात छन्, तर किसान भनेर चिनिने नाम कति महिलाले पाउँछन् होला?
0: आजको कार्यक्रममा हामी कुरा गर्दैछौ महिला किसानको समय, श्रम र पहिचानको।
1: नेपालको कुल जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा निर्भर छ। राष्ट्रिय जनगणना 2078 अनुसार 60% भन्दा बढ़ी जनसंख्या कृषि पेशामा आधारित छन्। तर अझ महत्वपूर्ण कुरा के छ भने कृषि क्षेत्रमा श्रम गर्ने मध्ये 65-70% महिला रहेका छन्।
0: तर घर परिवार र समाजमा किसान भनेर कसलाई चिनिन्छ? हामीले सर्लाहीका केही महिला किसानलाई यो प्रश्न सोधेका छौं।
2: पद्मकुमारी खरेल, पोखरी टोल 7। आज कृषकको नाममा चाहिँ पुरूषहरूको नाम जान्छ। करेसा बारी जति पनि खेती गरिन्छ महिलाहरूले गरेका हुन्छन्, मेहनत जति महिलाहरूको हुन्छ। 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ। तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। पत्रहरू केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ। निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ। अब हाम्रो परम्परादेखि चलिआएको यस्तो छ, महिलाहरूको नाम खासै छैन। घरमुली चाहिँ पुरुष हुने भएको हुनाले, श्रीमान हुने भएको हुनाले श्रीमानकै नाउँमा सबै छ चल्छ। हामी पनि श्रीमानकै नाउँबाट चिनिन्छौँ।
3: नमस्कार, म रिङ्कु कुमारी कर्ण बोलेको, बैलबास ईश्वरपुर नगरपालिकाबाट। हामीले माइतीबाट घर फर्किँदा हाम्रो नाउँ निशान केही छैन, जहाँ पनि पुरुषैको नाउँले नै चिन्यो हामीलाई। आफ्नो नाम नभनिकन माइती फाना गाउँमा छ भने त्यही नाउँले पनि हामीले चिन्ने गर्नुभएछ। अनि हामी जति दुःख सुख गरे पनि, तरकारी बारी गरे पनि, यताउति गरे पनि, जेमा पनि श्रीमानको नाम आउने हाम्रो केही अस्तो छैन। उहाँहरू ठुलो ठुलो काम गर्दा उहाँहरूको नाउँ छ, दिनभरि हामी सानो काम गरे पनि हाम्रो केही नामै आउँदैन।
4: नमस्कार, मेरो नाम हिरा कुमारी आचार्य उप्रेती हो। म ईश्वरपुर नगरपालिकामा बस्छु र हामीहरू बुवाको घरबाट आउँदा आइसकेपछि यो ठाउँमा आउँदा हामीलाई बुवाको नामले होइन, हामीलाई श्रीमानको नामले वा उहाँको गाउँको नामले चिनिन्छ। र हामीले यहाँ आएर हामी हर चिज गर्छौँ, खेती गर्छौँ, वस्तु भाव पाल्छौँ, सब चिज गर्छौँ, तर सबै काम उहाँकै नाम अघि लाग्छ। र ठुल्ठुलो काममा हुन सक्छ, उहाँहरूले ठुल्ठुलो काम गर्नुहुन्छ, खाद ल्याउनेदेखि खन्ज उनीहरूले गर्नुहुन्छ, तर घरको हर काम हामी आफै गर्नुपर्छ। किनभने बिहानदेखि बेलुकासम्म खानादेखि बुढादेखि वस्तु भावदेखि खेतीपातीसम्म सबै हामीले नै गर्नुपर्छ यो काम। किनभने गर्ने चाहिँ हामी गर्छौँ, तर यसको नाम चाहिँ पछाडि गएर उहाँहरूको श्रीमानहरूको नाममा गएर जोडिन्छ। वास्तविक किसान हुन हामीलाई चाहिँ हामी नै हौँ जस्तो लाग्छ, तर हामीलाई चाहिँ उहाँहरूले चाहिँ भन्नुहुन्छ हामीले गरेर तिमीहरूले गरी खायौ भन्नुहुन्छ, यति हो।
5: नमस्ते, हाम्रो नाम असमदन चौधरी है और हम सब मिलके काम करै छी, खेतीपातीके काम करै छी, लेकिन लास्टमे चाहिँ पुरुष जाति सबके नाम हो जाय छै कि इहे सब खेतीपाती कैले है, लेकिन हम सबके नाम पछाड़ी हो जाय छै। लेकिन वास्तवमे तऽ हमहूँ सब ओहिमे मिलेके काम करै छी, लेकिन हम सबके नाम न अबै छै। ओहे से हमहूँ सबके नाम ओहिमे जोड़ैके चाही। हमहूँ सब किसानमे किसानके काम कर रहल छी कहके ओहो सब मतलब जान सके, हम सबके नाम अगाड़ी आ सके कहके अहाँ सब त प्रयास कर दो और हम सब घर में खाना पकाए छे बाल बच्चा के तैयारी करके स्कूल भी पठाए छे और साथ साथ हम सब बेला बेला में खेत में जाके हम सब पंतियाए मतलब बेरहटिया खाजा नाश्ता भी पुगाए छे वैसे हम सब के भी ओमें हाथ है हम सब के भी पछाड़ी से सर सहयोग है कहके हम सब कह
1: नेपालमा समय प्रयोगबारे गरिएको एक सर्वेक्षण अनुसार महिलाले दैनिक औसत 10-12 घण्टा काम गर्छन् भने पुरूषले औसत 7-8 घण्टा तर महिलाको काम मध्ये ठूलो हिस्सा बिना पारिश्रमिक वा मूल्य श्रममा जान्छ
0: जस्तो कि महिलाले गर्ने कामहरूमा खाना पकाउने बालबालिका तथा वृद्धको हेरचाह पशुपालन बाली लगाउने गोड्ने काट्ने बजारसम्म लैजाने तर ती सबै कामलाई औपचारिक उत्पादनमा गनिने चलन कम छ जसले महिलालाई किसानको पहिचान समेत दिन सकिरहेको छैन
1: 70% भन्दा बढी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान भने किन कम छ

0: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
1: पुरुषले हलो बायो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भरबारी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा महिलाको त्यहाँ यसलाई देला ढेकी चुलासम्म लिपो तर्न हाम्रो महिलाकै काम। त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किसानीमा को त को बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइन हो, कैतक भन्ने महिलाको नै थाहा हुँदो। पुरुषले त हलाउड मात्र हमाइदिँदा।
0: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशु पन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
2: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
0: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
3: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गाउँ रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्। तिनीहरूलाई गाउँ रूपमा लिएको हुन्छ।
0: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
4: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि दिन्छन्। यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अझै दिएकै छैनन् जस्तो लाग्छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथि पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।

0: के तपाईलाई थाहा छ, नेपालमा कृषि क्षेत्रमा करिब 70% श्रम महिलाले गर्छन्, तर जमीनको स्वामित्वमा महिलाको हिस्सा 20% भन्दा कम छ। जग्गामा महिलाको स्वामित्व वा अधिकार कम हुँदा पनि खेतीपातीमा दिनभर समय बिताउने महिला किसान भनेर चिन्दैनन्। सरकारी दस्तावेजमा उनीहरूको नाम हुँदैन। किसानले पाउने अनुदान सूचीमा महिलाको नाम कम हुन्छ। सरकारी सेवा सुविधामा समेत महिला किसानको पहुँच कम छ।
1: नेपालमा धेरै किसान महिला भए पनि सरकारी कागजमा, समुदायमा, परिवारमा उनीहरूलाई गृहिणी भनेर चिनिन्छ। कार्यक्रममा अब एकजना महिला किसानको वास्तविक कथा सुनौ।
2: मेरो नाम सुनिता केसी, ठेकाना कबुरकोट 3 टेकनडारा। मकै लगाउँछौ अनि टमाटर, काँक्रा, काउली, बन्दा, भिन्डी खोर्सानी, पिरो खोर्सानी लगाउँछौ। कमाउनेले त कमाउँछन् 50,000, 1,00,000, 1.5 लाख, अलि धेरैले त 2-3 लाख पनि गराउँछन्। हामी त थोरैबाट सुरु गर्छौँ, रोग लाग्छ। अहिले त गरेछौँ 10 रुपियाँ। हामीहरू महिला हो, महिला भएको कारणले अब चुलो चौको घर दैलो गर्नुपर्ने, खासै बाहिर हिँड्डुल हुँदैन महिलाहरूले। त्यही भएर अनुदान कति बेला पर्छ, कसलाई तालिम आउँछ, लोग्ने मान्छे भएपछि बाहिर चासो गर्ने, बाहिर हिँड्ने हुन्थ्यो। त्यही भएको कारणले हामीलाई कसलाई अनुदान पर्छ, कसलाई तालिम पर्छ त्यति थाहा हुँदैन सर। हामी महिला भइहाल्छ, महिला पछि नै परिन्छ, पुरुष नै अगाडि हुनुहुन्छ जहाँ पनि। अब महिलाले थाहा पान्नन् भनेर हो कि बुझ्दैनन् भनेर हो कि, महिलालाई कमै देख्छु मैले, कमै पनि सहभागी हुन्छन्, पुरुष नै हुन्छन्। पुरुषले अब के कारणले हो कि महिलालाई कृषि पेसा गर्न समस्या छ सर। समस्या घर दैलो सम्हाल्नु पर्यो, बच्चा बच्ची सम्हाल्नु पर्यो, अनि लाला बालाहरू सम्हाल्नु पर्यो, खासै बाहिर हिँड्डुल गर्ने हुँदैन। अनि समस्या त समस्या छ, के गर्ने, असिना पर्छ, असिनाले लगाएको बोट बिरुवा लगिदिन्छ। अनि खेतीपाती गर्दाखेरि गहुँ जौँ छर्दाखेरि, मकै छर्दाखेरि बनेवालले खाइदिन्छन्, बाँदरले खाइदिन्छन्, आफ्नै घाटा हुन्छ, आफ्नै जेबको पैसा जान्छ। तरकारीका बिउ बिजन किन्नहरू, मल किन्नहरू, बिसारी किन्नहरू सकियो, असिनो पर्यो, सकियो केही थियो। कृषि भने हाम्रो बाबुबाजेले यही गर्दै आउनुभयो, अनि हामीले पनि यही गर्यौँ। हामी किसानी कृषि
0: नेपाली समाजमा महिलाले गर्ने कामलाई सहयोग वा कर्तव्यको रूपमा बुझिन्छ, पेसा वा उत्पादनको रूपमा होइन। जब कुनै कामलाई कर्तव्यको रूपमा मात्रै परिभाषित गरिन्छ त्यसको मूल्याङ्कन हुँदैन, त्यसमा अधिकारको प्रश्न उठ्दैन र त्यसको आधारमा पहिचान पनि निर्माण हुँदैन। यसरी महिलाको श्रम अदृश्य बनाइन्छ, सामाजिक रूपमा पनि र नीतिगत रूपमा पनि।
1: नीतिगत तहमा हेर्दा नेपालमा महिला किसानलाई लक्षित गरेर विभिन्न कार्यक्रम र नीतिहरू बनेका छन्, तर ती नीतिहरूको पहुँच महिलासम्म पुग्ने प्रक्रियामा ठूलो खाडल देखिन्छ। सूचना अभाव, शिक्षा र साक्षरताको स्तर, संस्थागत पहुँचको कमी र सामाजिक प्रतिबन्धहरूले महिलाहरूलाई यी सेवाबाट टाढा राख्छ। यदि खेतमा पसिना बगाउने, उत्पादन गर्ने, घर चलाउने व्यक्ति किसान होइन भने किसान को हो?
0: तपाईलाई लागेको विषयमा आफ्नो विचार पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरेर अहिले नै रेकर्ड गर्नुहोस्।
1: तपाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा पनि लेख्न सक्नुहुनेछ।
0: नेपालमा कृषि क्षेत्रमा महिलाको सहभागिता अत्यन्त उच्च छ। पुरूषहरूको वैदेशिक रोजगारीमा बढ़दो संलग्नताले गाउँघरमा खेतीपातीको जिम्मेवारी झनै महिलाको काँधमा आएको छ।
1: महिलाहरूले पुरूषको तुलनामा बढ़ी समय काममा खर्च गरे पनि त्यो समयमाथि उनीहरूको नियन्त्रण हुँदैन। उनीहरूसँग तालिम लिन, बजार जान, सहकारीमा सहभागी हुन वा नीति निर्माण प्रक्रियामा आवाज उठाउन आवश्यक समय र अवसर हुँदैन। यसले उनीहरूको आर्थिक र सामाजिक सशक्तिकरणलाई सीधै असर गरेको छ। समयको असमान वितरणले उनीहरूलाई अवसरबाट टाढा राख्छ र यो असमानता निरन्तर पुनरुत्पादन भइरहन्छ।
0: त्यसो भए यस समस्याको समाधान गर्न सरकारले कस्तो नीति लिँदैछ त? हामीले कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग कुराकानी गरेका छौं।
3: विशेष गरी अब महिला शिक्षकहरू रूपमा चाहिँ यहाँले महिला शिक्षकहरूको बारेमा यहाँले जिज्ञासा राख्नुभयो। अब अहिले वास्तवमा तत्काल अब त्यस्तो अब न महिला किसानहरूकै मात्रै यति तथ्याङ्क भनेर त्यस्तो किसिमको कुनै अब भन ऊ त त्यस्तो त छैन। तर अब जुन ठाउँमा हामीहरूको प्रोग्राम मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरू कार्यक्रमहरू सञ्चालन भएका छन् त्यो ठाउँमा चाहिँ जस्तै विशेष गरी म एउटा एक्जाम्पल मात्र दिन चाहन्छु। अब जस्तै मन्त्रालय संघीय मन्त्रालयबाट अन्तर्गत सञ्चालन भएका अब आयोजनाहरू जुन वैदेशिक आयोजनाहरू छ अथवा चाहिँ यता नेपाल सरकारकै लगानीबाट भएको आयोजना त्यसमा चाहिँ अब त्यो प्रोजेक्टको डिजाइन हुँदा नै 80% कुनैमा 70% कुनैमा 60% त्यति चाहिँ महिला कृषकहरूको चाहिँ सहभागिता हुनुपर्ने भन्ने चाहिँ उल्लेख भएको हुन्छ। त्यही अनुसार चाहिँ प्रत्येक आयोजनाहरूमा त्यही अनुसारले चाहिँ कार्यक्रमहरू लक्षित भएर कार्यक्रमहरू चाहिँ डिजाइन गरिएको हुन्छ। अरू त्यसबाहेक अहिले अब भनौँ न ओभरअलमा टोटल यहाँ संघीय मन्त्रालयको त्यो बाहेक के कार्यक्रम जाने त्यस्तो छुट्टै कार्यक्रम त छैन। त्यसै गरी अब जस्तै प्रदेशको पनि र स्थानीय तहको पनि विशेष गरी अब अहिले कृषिमा धेरै जस्तो चाहिँ महिलाकै सहभागिता छ किन भन्दाखेरि अब पुरुषहरू अलिकति अरू काममा र वैदेशिक रोजगारमा पनि गएकोले गर्दाखेरि महिलाको सहभागिता अथवा महिला र विशेष गरी अब भन यो युवाको चाहिँ सहभागिता अलिकति कम छ र बढी पहाडी क्षेत्रमा भन्नुपर्दाखेरि चाहिँ अब अलि भन वृद्धा उमेरको अलि माथिल्लो उमेरको चाहिँ किसानहरूको चाहिँ सहभागिता छ। त्यो भएको कारणले ओभरअलमा चाहिँ विशेष गरी मैले यहाँलाई भन्नुपर्दाखेरि हामीहरूको जुन ठाउँमा कार्यक्रम वैदेशिक आयोजनाहरू सञ्चालन भएको छ त्यसमा चाहिँ 60-65-70% अब त्यो आयोजना हेर्छ त्यो किसिमको चाहिँ किसान महिला किसानहरूको चाहिँ सहभागिता रहेको चाहिँ मैले यहाँलाई अनुरोध गर्न चाहन्छु।
0: जस्तो कि महिलाहरू किसानका रूपमा काम गरिरहेका हुन्छन् तर मन्त्रालय या अरू कुनै तथ्याङ्क या त अरू कुनै डेटाले महिला किसानहरूका रूपमा परिभाषित गरेको जस्तो देखिँदैन, त्यो हिसाबले चाहिँ मन्त्रालयले आगामी दिनमा कसरी अगाडि बढाउँदैछ? यो विषयमा केही नीतिगत छलफलहरू या त केही नीतिगत व्यवस्था गर्ने गरी मन्त्रालय अगाडि बढेको छ छैन के छ
3: अहिले तत्कालै चाहिँ त्यस्तो महिलालाई भनेर अब विशेष गरी मैले अघि नै भने अब महिला अनि त्यसपछि गएर चाहिँ युवा लक्षित कार्यक्रमहरू त अब हरेक भनौँ न आयोजनाहरू तिनीहरू आयोजना अथवा कार्यक्रमहरूमा चाहिँ कार्यक्रममा चाहिँ त्यो रहेको नै हुन्छ। तर अब त्यो स्पेसल्ली महिलाकै लागि भनेर त्यसरी नीति नै त अब त्यस्तो किसिमको छुट्टै त आएको अहिले तत्कालै त त्यस्तो आएको छैन होइन। तर विगतदेखि नै के हो त भन्दाखेरि कार्यक्रममा चाहिँ महिलाहरूलाई फोकस गरेर कार्यक्रमहरू चाहिँ लैजानुपर्छ भनेर त्यसैमा मैले अघि नै भने जस्तै निश्चित पर्सेन्टेज चाहिँ महिलाको लागि चाहिँ एड्रेस गर्ने गरी कार्यक्रमहरू चाहिँ हुन्थ्यो र त्यसपछि महिला भनौँ वुमेन फ्रेन्डली चाहिँ र महिला मैत्री प्रविधिहरू जस्तै उदाहरणको लागि चाहिँ विभिन्न किसिमको कृषि सामग्रीहरू चाहिँ को चाहिँ मा चाहिँ अनुदानहरू दिने र महिलाहरूलाई तालिमहरू दिने विषयहरू छन्। र अहिले अब सायद सम्भवतः निकट भविष्य बजेट कार्यक्रम पनि आउँदैछ त्यसमा अब केही सम्बोधन हुन पनि सक्ला। र अहिले त हाल तत्काल चाहिँ त्यस्तो किसिमको ठ्याक्कै नयाँ त्यसमा चाहिँ एड्रेस गर्ने गरी चाहिँ नयाँ कार्यक्रम चाहिँ छैन, विगतको निरन्तरता नै छ।
0: गाउँमा हेर्यो भने महिलाहरू मात्रै किसानहरू देखिने, पुरुषहरू विदेशतिर जाने त्यो खालको परम्परा पनि वैदेशिक रोजगारमा जाने परम्पराले गर्दाखेरि पनि अहिले त गाउँमा महिला नै किसान खेतबारीमा देखिनुहुन्छ तर उहाँहरूका लागि प्रविधि चाहिँ त्यति राम्रा देखिँदैनन्। साना साना हाते ट्र्याक्टरहरू लगायत केही प्रविधिहरू छन् जसले गर्दा काम अलि सहज भएको छ भन्ने चाहिँ छ तर पर्याप्त मात्रामा चाहिँ अलि सहज खालका त्यस्ता प्रविधिहरूमा स्थानीय सरकार संघ र स्वयं प्रदेश कसरी अगाडि जाला के छ अहिले?
3: वास्तवमा यस यो जुन स्थानीय संघ र स्थानीय प्रदेश र संघको जुन विषय छ यसमा चाहिँ अब विशेष गरी कृषि अब तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अहिले कृषि वन तथा वातावरण मन्त्रालय भन्नु पर्यो. हामीले जस्तै यही अलिकति यो कार्यक्रमलाई चाहिँ जस्तै स्थानीय प्रदेश र सङ्घको कार्यक्रमलाई चाहिँ सबै कार्यक्रम महिला मात्रै होइन सबै कार्यक्रम महिला मैत्री मात्रै होइन सबै कार्यक्रमलाई चाहिँ समेट्ने गर्दा चाहिँ अलिकति जानुपर्छ भनेर चाहिँ अब यो जुन विषयगत समिति हुन्छ विषयगत समितिमा पनि चाहिँ कार्यक्रमहरूको बारेमा चाहिँ छलफल गरेर त्यसमा चाहिँ विषयगत समितिमा चाहिँ जस्तै अब प्रदेश स्थानीय तहको चाहिँ विशेष गरी नगरपालिका र गाउँपालिका महासङ्घको प्रतिनिधिज्यूहरू र त्यसपछि गएर चाहिँ त्यस्तै गरी चाहिँ सातवटै प्रदेशको मन्त्रीज्यूहरूको उपस्थितिमा संयोग मन्त्रीज्यूको अध्यक्षतामा भन यो विषयगत समितिको चाहिँ बैठक बसेर त्यसमा पनि अब त्यो कार्यक्रमहरूलाई चाहिँ अगाडि लैजानुपर्छ भन्ने किसिम त्यो भएको छ. त्यो भन त्यो बैठकमा चाहिँ ती कार्यक्रमहरूलाई कसरी जाने के गर्ने जस्तै 83-84 कार्यक्रममा चाहिँ अब कसरी जाने अथवा प्राथमिकता के हुने त राष्ट्रिय प्राथमिकता भन्ने विषयहरू पनि त्यसमा चाहिँ निर्णय भएको थियो. त्यो भएको कारणले गर्दा त्यही अनुसारले जहाँसम्म लाग्छ त्यही अनुसारले जुन सङ्घले सङ्घीय निकायको अब ग्रासरुट लेभलमा धेरै निकायहरू छैन जाने विशेष गरी स्थानीय र प्रदेशको छ बढी त्यो भएको कारणले गर्दा जहाँसम्म लाग्छ अब त्यो जुन किसिमको चाहिँ एउटा अन्डरस्ट्यान्डिङ अथवा निर्णय भएको छ त्यो अनुसार महिलालाई पनि लक्षित गरेर र प्लस अरू कृषिका कार्यक्रमहरूमा पनि त्यही अनुसारले जान्छ भन्ने अपेक्षा चाहिँ हामीले गरेका छौँ.
1: महिला किसानको समस्या श्रमको कमी होइन पहिचानको कमी हो. उनीहरूले कृषि चलाइरहेका छन् तर प्रणालीले उनीहरूलाई किसानको रूपमा स्वीकार गरेको छैन. जबसम्म श्रमलाई देखिने बनाइँदैन त्यसको मूल्यांकन गरिँदैन र पहिचानलाई औपचारिकतामा मान्यता दिइँदैन तबसम्म समानता केवल नीतिमा सीमित रहनेछ.
0: त्यसैले अबको बहस केवल महिला पनि किसान हुन् भन्नेमा सीमित हुनु हुँदैन. यो बहस किन अहिलेसम्म उनीहरूलाई किसान मानिएन भन्ने गहिरो प्रश्नबाट शुरू हुनुपर्छ. यही प्रश्नले मात्र संरचनात्मक परिवर्तनको ढोका खोल्न सक्छ.
1: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ. आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ. यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com IVR 01-5268-646 फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ. हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN वा ट्विटर ह्याण्डल @CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ.
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद. हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ. तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
2: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाईफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
4: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो
6: अहिले बिहानको ठीक 7 बज्यो

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुरुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
6: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
6: 98-472-5597,
5: 98-511-9918।
6: याद गर्नुहोला, डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: extreme energy drink.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
3: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: सार्वजनिक हितको लागि
6: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
7: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
8: ओहो,
7: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
8: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
7: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
8: पक्कै पनि यो साँच्चै नै भनौं न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
7: एकदम, हामी त्यही सोच्छौं।
8: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
7: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम
8: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा बाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
7: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
8: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
7: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
8: एकदम सठिक उदाहरण दिनुभयो।
7: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
8: बिना अर्थ त केही पनि सम्भव छैन।
7: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
8: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
7: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
8: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औंला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
7: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
8: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
7: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
8: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
7: कसरी भत्काउँछ त?
8: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
7: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
8: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
7: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
8: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौं नि यो केवल पैसाको मात्र कुरा होइन,
7: अरू केको कुरा हो त?
8: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमीनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
7: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
8: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
7: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र
8: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
7: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
8: कुन पाटोले?
7: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
8: पक्कै पनि।
7: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
8: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
7: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
8: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
7: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
8: अहँ, राम्रो तुलना।
7: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
8: एकदम।
7: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
8: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
7: कसरी ओझेलमा पर्छ भन्नाले?
8: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरूष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
7: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
8: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
7: कसरी ओझेलमा पर्छ भन्नाले?
8: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने महिलाले दुःख गरेर पैसा

0: महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता मेरो मतलब घरको पुरुष सदस्यको आवश्यकता नै पर्दैन।
1: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
0: वित्तीय नियन्त्रणको कडीलाई।
1: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
0: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
1: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
0: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
1: एकदम।
0: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
1: गाह्रो त छँदैछ नि।
0: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
1: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो, सफलताका कथाहरूको प्रसारण।
0: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
1: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
0: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
1: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वतः यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
0: म पनि सक्छु भन्ने भावना।
1: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
0: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो भन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
1: भन्नुहोस् न।
0: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
1: स्लोगनहरू बजाइरहन्छन्।
0: जस्तै, घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउँ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
1: तपाईँको शंका एकदम जायज छ।
0: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
1: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
0: हो नि?
1: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
0: अनि कसरी काम गर्छ त यो जिंगलले?
1: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
0: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
1: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
0: अरू के कारण हुन्छ त?
1: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
0: ए, बाटो थाहा नभएर
1: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
0: कुन कुन?
1: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो।
0: गन्तव्य देखाइदिन्छ
1: र दोस्रो यसले सम्पूर्ण

0: समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
1: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोवैज्ञानिक कन्डिसनिङ पो रहेछ।
0: एकदमै।
1: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषा बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषा निर्माण हुन्छ।
0: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
1: संस्थागत संरचना
0: हो, र यही नै र यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस् आमा समूहसँग सम्पर्क राख्न विशेष जोड़ दिएको छ।
1: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
0: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
1: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा,
0: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो, सेफ्टी नेट हो।
1: आफ्नै साथीभाइको समूह जस्तो
0: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ तब त्यो एक्लो व्यक्तिले सिंगो संस्थाको बल प्राप्त गर्छ।
1: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो।
0: हो, एकदमै, जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
1: कति राम्रो संरचना।
0: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
1: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र, कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
0: कस्तो चक्र?
1: हेर्नुहोस् है, शुरूमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छूट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
0: हो,
1: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
0: एकदम।
1: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ, र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
0: तपाईले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
1: साँच्चै गजबको मोडल छ यो।
0: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
1: साँच्चै नै, यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूइँ तहका मानिसको पहुँचमा पुर्याइदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
0: एकदम सत्य कुरा।
1: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
0: के विचार आयो त्यस्तो?
1: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
0: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो,
1: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
0: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
1: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
0: कस्तो जोखिम?
1: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौ। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
0: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनु भयो।
1: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ, तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
0: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
1: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन? यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
0: पक्कै पनि।
1: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौ। नमस्कार।
2: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौ र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज को सहकार्यमा कुसमा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी
2: हामी
1: गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: लैंगिक हिंसा विरुद्धको 16 दिनी अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz। नेपाली मुभिज च्यानल।

0: माइला दाई ए माइला दाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: मन्जु तिमी त विदेश जान लाग्यौ रे
5: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
5: खै के भने भने दिदी
6: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त
2: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ पाँच बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: क्षेत्रमा आएको बाढ़ीले निर्माणाधीन मोटरेबल पुल पनि बगाएको स्थानीय प्रशासनले जनाएको छ। पाँच थर र तेह्र थुम जोड़ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढ़ीले बगाएको छ। बाढ़ीका कारण याङबरक क्षेत्रको दोबाने खोलामा संचालित जलविद्युत आयोजना सहित विभिन्न संरचनामा पनि क्षति पुगेको छ। यस्तै पहिरोले याङबरक तीन र सातको सीमावर्ती लाम्बा खोला ढाड एकराते क्षेत्रमा दुईवटा घर बगाएको छ। स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको बताइएको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरूद्ध भएका कारण क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाई भइरहेको छ। बाढ़ीले याङबरक एक दुई र तीनका विभिन्न खोलामा रहेका झुलुङ्गे तथा पक्की पुलमा पनि क्षति पुर्याएको छ। उता सड़क माथिबाट पहिरो खसेका कारण मध्यपहाड़ी राजमार्ग अन्तर्गत च्याङथापु थर्पू सड़क खण्ड अवरूद्ध बनेको छ। क्षतिको यकीन विवरण संकलन हुन बाँकी रहेको जनाउँदै प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
1: जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ। विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार हिजो साँझ जारी बुलेटिनमा आगामी तीन दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी रहने तथा थोरै स्थानमा 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। विभागका मौसमविद संजीव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर तथा पहाड़ी भूभागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बस्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिन मार्फत अनुरोध गरिएको बताउनु भयो। उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा यही जेठ छ गतेदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा माथि मापन भएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, टोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, असम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्ती रहेका छन्।
0: नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल, मध्य प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागको मौसम सफा रहनेछ। गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेश का तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
1: लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ। हिजो भएको छलफलमा 10 प्रदेशसभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको।

0: अब बाँकी समाचार। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशन अनुसार मात्र काममा लगाउनुपर्ने उल्लेख गरिएको छ। साथै कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्ने तथा कर्मचारीलाई जबरजस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ। यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ। निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनु पर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभयो। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रुबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रुबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको उहाँको दावी थियो। अमेरिका, इजरायल र इरान बीच अप्रेल 8 अस्थायी युद्ध विराममा हस्ताक्षर भएको थियो। यसले केही सातादेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी एक सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
0: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्सले दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अंक जोड़े पनि रन रेटमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलु मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अयरले 44, रजत पाटीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोड़े। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ खेले। हेनरिक क्लासेनले 51 तथा नीतिश कुमार रेड्डीले 29 रन बनाए। बेंगलुरूका लागि रसिद सलामले 2 विकेट लिए। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक आज पनि बस्दै 12 पदाधिकारीले बोल्ने कार्यसूची।
1: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
0: देशभरको तापक्रम बढ़दो क्रममा तराईमा लू चल्ने जोखिम। सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह।
1: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
0: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.3 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
3: यही जेठ 9 गते शनिबार
2: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
8: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
7: सम्पर्क नम्बर 067-420-227,
8: 98-472-597,
7: 98-511-918।
8: याद गर्नुहोला, डाक्टर आउने मिति
3: यही जेठ 9 गते शनिबार।
9: रेडियो दिदी बहिनी 95.2 MHz।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
6: ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
7: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
7: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
7: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: दिदी किन हो यो छिमेकीले त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौ।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
9: के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
0: रेडियो दिदी बहिनी 95.2 MHz।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुष्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुष्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुष्मा पर्वत।
5: सम्पर्क नम्बर 0667420227,
0: 98 4 22597,
5: 98 5 11 81 918।
0: याद गर्नुहोला, डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: Bunny, extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: रेडियो दिदी बहिनी 95.5

0: मरेको के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: माइलादाई ए माइलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है
1: हो सुरक्षित ठाउँमा सरनै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: समाचार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवासमा पुग्नुभएका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने उहाँको चेतावनी छ। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नुभयो। फरक प्रसंगमा थापाले भदौ 23 र 24 गतेका घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन जानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाउनुभयो। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिइएको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। यही प्रसंगमा थापाले भदौ 24 गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गर्नुभयो। यो घटनाको हिसाब किताब बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो। भदौ 23 घटनाको अनुसन्धानमा कंग्रेसको समर्थन रहे पनि 24 गते भएको व्यापक क्षतिको सत्य तथ्य बाहिर आउनुपर्ने उहाँको भनाई छ। अर्को प्रसंगमा थापाले संविधान संशोधन कार्यदलको गठनमै प्रश्न उठाउनु भएको छ। कार्यदल गठन सर्वमान्य नभएको र अहिले विषयवस्तुमा जसरी कार्यदलले काम गरिरहेको छ त्यो आफैमा समस्याग्रस्त रहेको बताउनुभयो। संविधान संशोधनका नाममा झन जटिलता निम्तन सक्ने समेत उहाँको आशंका छ।
2: पाँचतरमा हिजो रातीको बाढ़ी पहिरोले दुई घर बगाएको छ। याङबरक गाउँपालिका एकका महमलाल खवासको घर र गोठ बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ। बलबहादुर खालिङको भान्साघर पनि पहिरोले बगाएको छ। बाढ़ी पहिरोले मध्यपाली लोकमार्गको थर्पु चिवा भन्ज्याङ खण्ड अवरूद्ध भएको छ। ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्। दोभाने भन्ने ठाउँमा डाइभर्सन बगाएको छ भने निर्माणाधीन पुल पनि बगाएको छ। पाँचतर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरूद्ध भएको छ। बाढ़ीले याङबरक एक स्थित च्याङथापु र चामलिङ डाँडा जोड्ने झोलंगे पुल, च्याङथापु एक राते जोड्ने र याङबरक दुई दोभाने स्थित नामरेक फलैचा जोड्ने झोलंगे पुल पनि बाढ़ीले क्षति गरेको छ। ओयाम बजार छेउमा पहिरो गएको छ। यस्तै पाँचतरको हिलियाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरेबल पुल पनि बगाएको छ। सिंचाई कुलो खानेपानी विद्युतमा पनि क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको भए पनि फोन सम्पर्क हुन नसक्दा केही समस्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
1: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज पनि बैठक बसिरहेको हो। हिजो शुरू भएको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा राखेका थिए। आज 12 पदाधिकारीले बोल्ने सूची छ। यसपछि नेताहरूको कार्य विभाजनको विषय आज छलफल हुने बताइएको छ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बाहेकका 4 उपाध्यक्षले निर्वाचनमा हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई आग्रह गरेका थिए। अरू बहुमत पदाधिकारीहरू तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङबीच नेतृत्व छोड्ने विषयमा सवाल जवाफ नै भएको थियो। यससँगै ओली सचिवालयमै अल्पमतमा पर्ने अवस्था बनेको छ भने विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै राजीनामाको नैतिक दबाव पनि बढ़ेको छ।
2: सरकारले पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन भनेको हो। यो क्रम सोमबारसम्म रहने प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिल वस्तु, रूपन्देही, अर्घाखाँसी, प्युठान, पाल्पा, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अहिलेसम्म यी जिल्लाहरूमा 37 डिग्री सेल्सियस आसपासमा तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हिजो साँझ विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ने बताएको छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कने परे छाता ओढ़न वा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ।
1: लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजी बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची छ। हिजो भएको छलफलमा 10 जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश छ। थाहा संचार नेटवर्कमा थप समाचार माकिनेछन् रेडियो सुन्दै गर्नुहोला।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। कैलालीको टीकापुरमा हिजो तालिम गर्दा बेहोश भएका प्रशिक्षार्थीको होश खुलेको छ। उपचाररत सबै 6 जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होश खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो टीकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा 8 जना बेहोश भएका थिए, जसमध्ये 6 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तालिमका क्रममा बेहोश हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मन बहादुर बस्नेत, चीन बहादुर थामी, किरण राज योगी, धीरज थापा, सुरेश साई र भूपेन्द्र बस्नेत रहेका छन्। यसैबीच पूर्व गृहमन्त्री सुदन गुरूङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्तक पौडेलले बलम्बोस्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोश भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरीले बताएको छ। एपीएफ अस्पतालका दर्जन बढ़ी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभएको छ। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रुबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रुबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको दावी गर्नुभयो। अमेरिका, इजरायल र इरानबीच अप्रिल 8 अस्थायी युद्धविराममा हस्ताक्षर भएको थियो। यसले केही सातादेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो, तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी 1 सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
2: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद पनि बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्स दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अंक जोड़े पनि रन रेटका आधारमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलू मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अय्यरले 44, रजत पट्टीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोड़े। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ्स खेले। हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलू मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो।

0: दुई विकेटले आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: विधान विपरीत गए जो कोहीलाई पनि कार्यवाही गर्ने कंग्रेस सभापति थापाको चेतावनी। जेएनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग।
1: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
0: देशभरको तापक्रम बढ़्यो। पश्चिम तराईमा लू चल्ने सम्भावना। सोमबारसम्म सतर्कता अपनाउन सरकारको आग्रह।
1: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
0: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौं।
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
2: यही जेठ 9 गते शनिबार
1: आउँदै हुनुहुन्छ। त्यसैले
3: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
4: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
6: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
7: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
7: 98-422-597,
6: 98-511-9918।
7: याद गर्नुहोला डाक्टर आउने मिति
2: यही जेठ 9 गते शनिबार।
8: रेडियो दिदी बहिनी 95.2 MHz।

0: the extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

त विभिन्न जात जाति र भाषाभाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यौ, रमाइलो गाउँ बन्यौ। यहाँ हरेकका आफ्ना आफ्नै भोगाई छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा छिटो प्राणभन्दा प्रिय मायालुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नु पर्ने बाध्यता यहाँ कम मार्मिक छैन।

0: यो अल्लारेलाई कसरी छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलायतमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: हो त नि, मैले पनि त्यही भनेको। पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

हेर नाति, माइले मात्र जीवन धान्दैन, तेरो आमा बितेको पनि वर्ष दिन भइसक्यो। अब भोलिको भविष्य र सन्ततिको लागि भए पनि

0: हिजो मेरो जिजुबा गए, बा पनि गए, अब हजुर नै गएपछि म त अब गएको नै हुन्छ।
1: अनि खाना परेन र भन्छु के? हाम्रै लागि त भन्यो होला।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले दिउँसोको ठीक एक बज्यो।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
9: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
8: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
8: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
9: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
8: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
9: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
8: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001। मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
4: पक्नुस् नि, जे पाए त्यही कुरा सत्य हो। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-4-22-597,
5: 98-5-11-81-918।
0: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्ने हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा,
6: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
4: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: आज त तिमी धेरै मलिन।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले अपराह्नको ठिक तीन

0: पानी जीवन को आधार हो, तन स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू, फोन 4781-4780-724 व himalayswater.com.np लॉगिन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 12 जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा केही प्रतिनिधि सभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन्। आज कलैयामा आयोजित बैठकमा 12 जिल्लाका प्रतिनिधि सभा सदस्य रहबर अन्सारी, अरविन्द शाह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए। सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबावमा पार्न खोजेपछि विवाद चर्किएको थियो। विवाद बढ़दै जाँदा आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ। केही दिन अघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रासोपा 12 जिल्लाभित्रको विवाद थप गहिरिएको छ।
2: नेकपा एमालेको सचिवालय बैठक करिब 3 घण्टादेखि जारी छ। हिजोदेखि शुरू भएको पार्टीको 8 सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुड्डुमा आज पनि जारी छ। बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको सांगठनिक सुदृढीकरण, समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल भइरहेको छ। साथै पार्टीको आगामी कार्ययोजना, सांगठनिक गतिविधिको समीक्षा समेत आजको बैठकमा गरिने बताइएको छ। पछिल्लो समय पार्टीभित्रैबाट अध्यक्ष ओलीमाथि नेतृत्व छाट्न दबाव बढ़िरहेको छ। हिजो मात्रै बसेको सचिवालय बैठकमा 5 उपाध्यक्ष मध्ये 4 जनाले तत्काल अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिन धारणा राखेका बताइएको छ।
1: एमालेकी नेत्री अष्टलक्ष्मी साकेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन आग्रह गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत वहाँले एमालेको वर्तमान अवस्था र नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। साकेले एमाले गौरवपूर्ण इतिहास बोकेको पार्टी भए पनि निर्वाचनपछि कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने बताउनु भएको छ। वहाँले अध्यक्ष ओलीप्रति संकेत गर्दै दम्भ, घमण्ड र गुटगत सोच झै कायम रहेको आरोप लगाउनु भएको छ। यो पार्टी तपाईँको मात्र पेवा होइन, गुटको कम्पनी पनि होइन, उहाँले लेख्नु भएको छ। एमाले नेतृत्व साक्यले एउटै व्यक्तिले लामो समय नेतृत्वमा रहिरहन खोज्नु समय अनुकूल नभएको टिप्पणी गर्दै अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्नु भएको छ। साक्य यही बैठकबाट अध्यक्ष ओलीले सम्मानपूर्वक पदबाट विदा लिनु उचित हुने उल्लेख गर्दै इमालेलाई पुनर्जीवित गर्न व्यक्ति पूजा र चाकरी भन्दा देश र जनताको हितमा केन्द्रित राजनीति आवश्यक रहेको बताउनु भएको छ।
2: भीपी राजमार्गको मरमत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन अर्थात वैकल्पिक मार्गबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन। सभापति गजुरेलका अनुसार उक्त ट्र्याकको फाउण्डेशन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। आगामी 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै सवारी साधन गुट्ने वातावरण मिलाउने लक्ष्य राखिएको छ। बाढ़ी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्र्याक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा करिब 100 जना कामदारहरू नियमित खटिएको जानकारी दिइएको छ। बहुसंख्यक सर्वसाधारण र सरकारवालाहरूले तीन शिफ्टमा काम गराउन सुझाव दिए पनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल 10 घण्टाको कार्यतालिका अपनाइएको उहाँले स्पष्ट पार्नुभयो। परियोजना अन्तर्गत भकुण्डे बेसी खण्डको जटिल काम सम्पन्न भइसकेकाले यस 420 किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ।
1: सिद्धार्थ राजमार्गमा निर्माणधीन सिद्ध बाबा सुरूङ मार्गको भौतिक प्रगति 68% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरूङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ। यो आयोजनामा डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायकै रहने गरी इन्जिनियरिङ प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीएस मोडलमा काम भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मर्मत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। आयोजनाको शुरूआती लागत अनुमान करिब 10 अर्ब रूपियाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्ब रूपियाँमा सम्झौता भएको थियो। सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमयुक्त रहेकाले यात्राको दूरी छुट्याउनुभन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्न सुरूङको निर्माण भइरहेको हो। संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण शुरू गरिएको छ। कृषि उपज बिक्रीका लागि स्थानीय स्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानलाई लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकार्यमा हाट बजार स्थल निर्माण अघि बढ़ाइएको हो। संघीय सरकारको चालू आर्थिक वर्षको सशर्त अनुदान कार्यक्रम अन्तर्गत 20 लाख लागतमा हाट बजार स्थल निर्माण गर्न लागि हो। बजार सञ्चालन तथा व्यवस्थापनका लागि नगर कृषक समन्वय समिति गठन गरी त्यसै मार्फत सञ्चालन गर्ने तयारी गरिएको छ। हाट बजार सञ्चालनमा आएपछि किसानले आफ्नै क्षेत्रमा कृषि उपज बिक्री गर्न पाउनेछन्। यसले उत्पादन बिक्रीका लागि टाढा बजार धाउनुपर्ने बाध्यता घटाउने र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारत भ्रमणका लागि दिल्ली पुग्नु भएको छ। विदेश मन्त्री रुबियो चार दिने भ्रमणका लागि आज भारत पुग्नु भएको हो। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर्टले रुबियोले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने जानकारी दिनुभयो। मोदीसँगको भेटमा व्यापार, प्रविधि, रक्षा, क्वाड र अन्य धेरै मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम छ। यसबाहेक विदेश मन्त्री एस जयशंकरसँग पनि उहाँको भेटवार्ता हुने तय भएको छ। उहाँ क्वाड समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत आउनु भएको हो। क्वाडमा अमेरिका, भारत, जापान र अस्ट्रेलिया सदस्य छन्। क्वाड बैठक अमेरिका भारत साझेदारलाई अझ बलियो बनाउने, राष्ट्रपति डोनाल्ड ट्रम्पको दृष्टिकोणलाई अगाडि बढ़ाउनमा केन्द्रित रहने भारतीय संचार माध्यमले जनाएका छन्। यस अवधिमा रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम रहेको छ। रुबियो क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिन नयाँ दिल्लीमा हुनुहुन्छ। क्वाडमा अमेरिका, जापान, भारत र अस्ट्रेलिया समावेश छन्।
1: कावा महिला भलिबल च्याम्पियनशीपमा आज नेपालले किर्गिस्तानको सामना गर्दैछ। दुई टोलीबीच खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा बेलुका 5 बजेबाट शुरू हुनेछ। घरेलु टोली आज पहिलो जीतको खोजीमा हुनेछ। नेपाल पहिलो खेलमा भारतसँग 3-2 को सेटमा पराजित भएको थियो। किर्गिस्तानले भने पहिलो खेलमा मालदिवसलाई 3-0 को सोझो सेटमा पराजित गरेको थियो। जेठ 15 गतेसम्म हुने प्रतियोगितामा 8 टीम सहभागी छन्। यो प्रतियोगिताको विजेताले सीधै एसिया कप खेल्ने अवसर पाउनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बारा जिल्लामा रासपाको बैठकमा तनाव, केही प्रतिनिधि सभा सदस्य बैठक स्थलबाटै लखेटिए।
1: एमालेको सचिवालय बैठक 3 घण्टादेखि जारी, ओलीलाई अध्यक्ष पदबाट विदा लिन साकेको आग्रह।
2: निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुग्यो। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने।
1: अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारत भ्रमणमा, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने।
2: र काबा महिला भलिबलमा च्याम्पियनशीपमा आज नेपालले किर्गिस्तानको सामना गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Extreme energy drink.
1: माइलादाई, ए माइलादाई, पानी तो धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
2: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 0165524395524945872478।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061577444 543333

0: नमस्ते नमस्कार सबैजनालाई सन्चै आरामै कुशल अनि मंगल हुनुहुन्छ होला अनि सन्चै थकरी होइन र एउटा सबैजना साथीलाई हार्दिक नमस्कार जोड्न चाहन्छु र अनि सबैजना आराम हुनुहुन्छ कुशल हुनुहुन्छ मंगल हुनुहुन्छ भन्ने आशा गर्छु विश्वास पनि गर्छु है त अनि हाम्रा सम्पूर्ण साथीलाई धेरै धेरै स्वागत भन्न चाहन्छु के छ हाल खबर सन्चै होला के रे अनि काल दिदी आइचुक नि आज नि अनि रार चाउचाउ जित्ने पारो अब चाहिँ तपाईँको फ्याट लाएर फोन हान्न पाइन्छ 9857131199 को वाट्सएपमा फोन गर्नुहोला मिठा मिठा गफहरूलाई होइन म त मेसेज गर्छु अनि त्यसपछि लाइक गर्छु कमेन्ट गर्छु भन्नुहुन्छ भने त्यो नि पाइ है लवेर लवेर अब तपाईँको पालो फ्याट लाएर स्याट लाएर गर्नुहोला करे अनि हाम्रा साथीहरू तीनजनालाई एकैचोटि चाउचाउ पठाइदिए मैले कतिले पाउनुभयो कतिले पाउनु भएन पाउनु भएका मेरा प्यारा प्यारा साथीहरूले चाहिँ फोटो पठाउनु पर्छ है हामीलाई उहाँ कुम्पिनीलाई यो लेभलक हो भन्न परेन मैले ए बानी गाह्रो हुन्छ नि त लवेर कार्यक्रमको सुरुवातै फ्याट लाएर पहिल्यै फोन हान्नु भएछ भाइ यसो कार्यक्रममा सुन्न पर वेलकम गरेकै छैन नि मैले त अहिलेसम्म पहिला म वेलकम गर्छु क्या सबैलाई होइन र इङ्ग्लिस नि अलिअलि सिक्न पर्ने रहेछ पनि ल ठिक छ सबैजना साथीलाई हार्दिक स्वागत भन्छु रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रममा छौँ गामका कुरा सुनेर साथ दिनुहोला लाइक कमेन्ट सेयर गर्नुहोला गीत गाउनुहुन्छ भने गीत गाउनुहोला गफ गर्नुहुन्छ भने गफ गर्नुहोला अनि अबको ठ्याक्क 4 बजेसम्म चाहिँ हामी बस्छौँ विशेष गरेर रारा चाउचाउलाई धन्यवाद भन्न चाहन्छु अनि त्यसपछि तपाईँले वाट्सएपमा चाहिँ फोन हान्न सक्नुहुन्छ है यसो कसैले हाम्रा साथीहरूले हामीलाई सम्झिनु भएको छ भने सुनेर साथ दिनुहोला लाइक गर्नुहोला कमेन्ट गर्नुहोला सेयर पनि गर्न नबिर्सिनु होला त्यसो गरे कसो होला भन्छ नि हो त्यस्तै जस्तो ल ल ठिक छ सबैजना साथीलाई धेरै धेरै मुया छ भन्न चाहन्छु अनि ककसले भर्खर सुन्नुभएछ के कार्यक्रम आइछ भन्नुभएछ नि गामका कुरा कार्यक्रम आमा सबैजना साथीलाई हार्दिक स्वागत गर्न चाहन्छु इन्टरनेट अनलाइन www.radiodidibaini.org लगन गरेर सुन्न सक्नुहुन्छ अनि फेसबुकमा हेरिराख्नु भएको छ नि त अनि त्यसपछि हाम्रो पात्रो नेपाली पात्र अनि सुन्न मिल्छ के अरे त्यता पनि सुन्दै गर्नुहोला भन्छु पहिला चाहिँ हाम्रो किशोर रञ्जन दाईले कमेन्ट गर्नुभएछ है फोन आयो त मैले फोन उठाउन पाइनँ काटेँ यतरी हाम्रो फोन काट्ने भरे भनेर नरिसाम्नु होला किनभने कार्यक्रममा स्वागत गर्दै थिएँ क्या त्यही भएर काट्टा काट्टा गरेको हो अब बल्ल गर्नुहोस् है अनि त्यसपछि बाट किशोर अञ्जान दाईले कमेन्ट हान्नु भएर चाहिँ नमस्कार आउँछु गाउँ घर डुलेको छैन अझै सबैलाई भुलेको भन्ज्याङ अनि चौतारीमा घाँस ताउरा गर्दै दौतरीमा सुसेली मार्दै गाई बाख्रा चराको छैन अझै याद हराको याद आउँछ त्यही वन पाखा हाँस्दै गाउँदै सुसेली भाका नमस्कार हजुर लगाए थोल युनिट परिवारलाई सम्पूर्ण मिडिया प्रेमी साथीलाई मुटु फुट्ने गरी सम्झना भन्नुभएछ हाम्रो किशोर रञ्जन दाईले ल धेरै धेरै धन्यवाद धेरै धेरै मुया छ सम्झिनु भयो खुसी लाग्छ अनि चाउचाउनी पाउनु भयो त खुसी लाल बधाई छ भन्न चाहन्छु नमस्कार सिस म पनि सुन्दैछु है इन्डियाबाट नेपालको घर बागलुङ छिस्ती हो सबैलाई सम्झेको छु ल भन्नुभएछ ओमकार केसी भाइले पनि ल मैले पनि त सम्झछु करे अन्त र ल धन्यवाद छ अनि तपाईँले ठ्याक्क लाएर लाइक कमेन्ट सेयर गर्न चाहिँ हुन्छ अनि त्यसपछिबाट प्रेम अधिकारीज्यूलाई चाहिँ स्वागत छ अहिले साथीलाई पहिला स्वागत गर्छु त्यसपछि आउँछु हजुर नमस्कार ए बा नमस्ते को बोल्नु भयो भाइ कहाँबाट होमनाथ चापागाई सन्चै हुनुहुन्छ चाउचो आएन ल ठिक छ ल एउटा च्याट्टा हाता समाएर नि फोटो पठाउनु होला है मैले उहाँ कुम्पुनिया पठाउन पर्छ कि फेरि तपाईँले लानुभयो भनेर होइन र त्यही भएर हो अनि सन्चै छ करे कस्तो छ मौसम काठमाडौँतिरको बताउनुहोस् सुन्नु भयो?
1: हे बानी, कहाँ गयो भाइ आवाज? हेलो
0: हेलो हेलो गर्दै थिए त नि, खै त नि अनि यही बरिलाई हेलो
1: आवाज आएन?
0: मौसम राम्रो छ। के सुनाउनुहुन्छ त आज हामीलाई? आज गफ मात्रै हान्न आउनुभएको? ल ठिक छ त नि। अनि त्यसपछि खाजा खाना के हान्नुभयो? खाजा खानुभयो होइन होला? चाउचो बल्ल हेलो हेलो हेलो गर्दै थिए त नि, खै त नि अनि यही बरिलाई हेलो
1: आवाज आएन?

0: ल ठीक छ ल राम्रोसँग बस्नु होला ख्याल गर्नु होला अब चाहिँ सानो सानो हो अनि भोलि पर्सि नि सम्झिनुहुन्छ कि सम्झिँदै गर्नु होला अहिले छुट्छु है त नमस्कार ए बाले साथी हुनुहुन्छ अनि यसो गफ गफ गर्दै थियौँ आवाज थोरै सानो सानो जस्तो लाग्यो क्या मुलाई हो नि त त्यही भएर हेमनाथ चपाईलाई धन्यवाद छ नमस्कार भन्नुभयो त मजाले रारा चाउचाउ खाइन्तो रेत धार्दिक धन्यवाद रारा चाउचाउ अनि रेडियो दिदी बहिनी परिवारलाई भन्नुभयो चाहिँ किशोर रञ्जन दाईलाई धन्यवाद छ कमेन्ट त कता कता सरेछ नि बढी लै अनि केसी दिनेशले काली दिदी नमस्कार भन्नुभयो सोभित दाईले दर्शन भन्नुभयो दर्शन गरे है त मिना श्रेष्ठ दिदी हे कहाँ हराउनु भयो भाइ चाउचाउ खास त कता हो कताको जानकारी दिदी त हे क्यारेको र अनि दर्शन नमस्ते काली दिदी लगाए सबै भन्नुहोस् नमस्कार हजुर के छ हाल खबर तपाईँको पनि पालो आउँछ है सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला अनि फोन अनि हाल्न सक्नुहुन्छ व्हाट्सएपमा कमेन्टबाट लाइकबाट सेयरबाट पनि हामीले साथीलाई विजेता बनाइराखेका छौँ विजेता हुनुहुन्छ त्यही भएर लाइक कमेन्ट सेयर गर्नु होला मलाई व्हाट्सएपमा मेसेज चाहिँ नगर्नु होला न होइन र त्यति गरौँ है न व्हाट्सएपमा मेसेज नगर मेसेज गर्न मलाई यही कमेन्ट जे जे भन्नु मलाई चाहिँ त्यही कमेन्ट नै भन्दा हुन्छ होइन र यता पढ्न पाउँदिन नि मैले त्यही भएर हो का भावना मगरले हजुर गुड आफ्टरनुन भन्नुहोस् हजुर नमस्कार म पनि सुन्दैछु इन्डियाबाट भन्नुहोस् लो धन्यवाद धेरै धेरै मुया छ करे अनि धन्यवाद छ सबैजना साथीलाई सम्झिनुहुन्छ हुन सम्झिनुहुन्छ र खुसी लाग्छ अनि म काठमाडौँ काठमाडौँ भन्नुभएको छ लु धन्यवाद छ भन्न चाहन्छु काली दिदी दर्शन गरे मैले विराटनगरदेखि गाउँका कुरा कार्यक्रम सुन्नाए है भन्नुभएको छ ल उमेश रेग्मी दाईलाई धन्यवाद छ सुन्न परेन त अनि सबैमा नमस्कार मिठो सम्झना भन्दै चाँदी फनामा त्यो आमा जीवलाई पनि नमस्कार गर्छु करे के छ र हाल खबर र सन्चै हुनुहुन्छ होला भन्ने आशा गरे विश्वास गरे सबैजना साथीले लाइक कमेन्ट सेयर गरेर साथ दिनुहोला अबको ठ्याक्क 4 बजेसम्म चाहिँ बस्छौँ हामी रमाइलो गफ गाफ गर्छौँ होइन र तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ लाइक गर्न सक्नुहुन्छ सेयर गर्न सक्नुहुन्छ अनि रारा चाउचाउ जित्न सक्नुहुन्छ होइन रारा चाउचाउको एउटा कार्टुन पठाउँछु के अरे मैले अनि खाजा खाना हुन्छ कम त मिठो हुन्छ रारे आएर रारा मिठो भन्छन् सारा होइन र अहिले धमाका पिटेको छ रारा चाउचाउले है त नवीन सुवेदीले हेलो दिदी नमस्ते हजुर तपाईँको मिठो मिठो आवाज सरै मन पर्छ भन्नुहोस् धन्यवाद है धन्यवाद अहिले साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार गरे है ए बा भावना मगर बुइनीको के छ खबर सन्चै हुनुहुन्छ
1: हजुर मेरो खबर ठिकै छ भनौँ न सुन्दैछु अनि हजुरको के छ नयाँ नयाँ ताजा खबर सुनाउनुहोस् न
0: ठिकै छ भाइ यहाँ त बेसमरी टल्ती घामालाई छ गर्मी बढी चाचकल अनि त्यसपछि यस्तै छ खाजो खाइ छैन अहिले एकछिन खान्यो तपाईँले खाजा खान के आउनुभयो के छ हाल खबर कस्तो छ उतातिरको मौसम
1: यतातिर मौसम भन्नु पर्दाखेरि हल्का हल्का घाम लागिरहेछ चिसो मौसम छ भनौँ न अनि फेरि मैले खाजा अघि नै खाइसके अहिले त्यतिकै हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु नि
0: ए बा ल धेरै धेरै धन्यवाद धेरै धेरै मुया छ अनि के सुनाउनुहुन्छ त आज हाम्रो बहिनीले
1: त्यति त आउँदैन हल्का परे चाहिँ गरिदिन्छु नि है
0: हुन्छ ल सुरुवात गर्नुहोस्
1: तिम्रो सहारा छोडेर जान्छु कि

Mirror.

हाम्रो बाबा ना बुहिनीले कति मिठो गीत गाउनु भयो त, बिच बिच आउट के हो क्या आवाज नेटले गर्दा होला, अनि सम्झिनुहुन्छ सम्झदै गर्नु होला, आफ्नो ख्याल गर्दै गर्नु होला, करे होइन छुट्छु है, नमस्ते। ए हाम्रो बुहिनी हुनुहुन्छ, सम्झिनुहुन्छ सधैँभरि खुसी लाग्छ, लु धन्यवाद धन्यवाद धन्यवाद भन्नु पर्यो। अनि भर्खर सुन्नु भएको छैन के आइछ भन्नुभएको छैन, गामका कुरामा म काली दिदी आइछु क्या, अनि आज पनि आएका रे बुहारी ल है रमाइलो गरौँला भनेर होइन र, अनि तपाईँले नि गीत गाउन सघाउनुहुन्छ, गीत गाउनु होला, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। भर्खर आउनुभएको छैन के कार्यक्रम छ भन्ने नै गामका कुरा कार्यक्रममा राधा चाउचौद्वारा प्रायोजित कार्यक्रम गामका कुरामा छ, हाम्रा साथीहरूले हामीलाई सुनेर साथ दिनुभएको खुसी लाग्छ। नवीन सुवेदीले हेलो दिजु नमस्कार, तपाईँको मिठो आवाज साह्रै मन पर्छ भन्नुभएर चल धेरै धेरै मुया छ, अहिले परित्यज्ञा गरे कमेन्ट रिपिटर रिपिटर भएका यहाँ गुरु गुरु हिँड्छ गरे क्यारु हुन् त माछु छोप्नलाई आस्तै छप्पा छप्पा छोप्न पर्ने कमेन्ट फुत्रुङ फुत्रुङ फुत्रुङ फुत्रुङ हिँड्छ नि त होइन। अनि अन्जु रेग्मीले नमस्कार, कार्यक्रम सुन्न आइपुगे भन्नुभएको धन्यवाद छ, अनि हार्दिक धन्यवाद भन्नुभएको छ, किशोर रञ्जन दाईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, प्रेम बल अधिकारीले नि यसलाई पनि धन्यवाद नमस्कार, दाईले नि अघिल्लो हप्ताको चाहिँ जित्नु भएको थियो, तिनजना साथीहरूलाई लगातार हामीले चाहिँ पुरस्कार दिएको, अनि धन्यवाद छ सबैजना साथीहरूलाई, लाइक कमेन्ट सेयर गर्नुहोला, कस्तो लाग्छ कार्यक्रम जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला, अनि रारा चाउचौ जित्न पाइन्छ है, जित्न पाइन्छ तपाईँको पाली आउँछ, त्यही भएर लाइक कमेन्ट सेयर गर्नुहोला, सकेसम्म रेगुलर आउने प्रयास गर्नुहोला, अनि गीत गाउनुहुन्छ, मुक्तक भन्नुहुन्छ, कविता भन्नुहुन्छ, अनि तपाईँमा भएको प्रतिभा सुनाउन चाहनुहुन्छ भने नि वाट्सएपमा 9857131119 9857131119 ड्याङ्ग लाएर फोन गर्नु होला होइन र, त्यसो गरे कसो होला र, रन्जिना रेग्मीलाई पनि नमस्कार, बुइनी सन्चै हुनुहुन्छ भन्नुभएछ, रु अभि होइन होइन भाइ हुनुका भाइरीले कता गए नामै, अनि ठ्याक्क अहिले देखिटेको र अहिले कतापट्टि फुत्त उडोका फेरि क्या नि हो र है त, नाम फ्याट लाएर यता रेग्मी त हेरे यताको हेर्नै पाइन, झलक छेत्रीले सन्चै हुनुहुन्छ, कतारबाट हेर्दैछु प्रोग्राम भन्नुभएछ, कालीदी दर्शन भन्नुभएछ, दर्शन हजुर दर्शन हजुर, के छ आला खबर, कति मिठो गीत गाउनु भएको भन्नुभएछ, हो रा ए बा भावना बहिनीको गीत होला, मुलाई त आन्दैन के हारौँ, अनि हेलो सुचा सेवाहरू भन्नुभएछ, सेवाहरू सुनिताजूलाई नमस्कार, के छ सुन्दैछु भाइ भन्नुभएछ, प्रोग्राम धन्यवाद छ सुन्नु पर्यो नि त भाइ, अनि भर्खर सुन्नु भएछ भने कार्यक्रम गामका कुरामा छु म काली दिदी, अनि हरेक संसारबाट आउँछु, के छ हाल खबर, सन्चै छ होला, कुशल छ होला, मंगल छ होला भनी आशा गर्छु विश्वास गर्छु, तपाईँले चाहिँ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला, करे बढी लै हुन र, अनि त्यसपछि अबको ठ्याक 4 बजीसम्म चाहिँ हामी बस्छौँ, लाइक कमेन्ट सेयर गर्न चाहिँ पाउनुहुन्छ, अनि त्यसपछि कमेन्ट गर्ने लाइक गर्ने सेयर गर्ने साथीहरूबाट पनि विजेता बन्न पाइन्छ क्या होइन, अनि त्यसपछि विजेता बनी चट्ट लाएर रारा चाउचौ लैजाने घर लाने पर पर भुट्ने मिठो बनाउने झोल बनाउने हो कि साँदेर बनाउने हो कि अझ चाउमिन बनाउने मिल्दो रहेछ हो नि त, रारा चाउचौ पुग्लो पुग्लो उमाले अनि त्यसपछि अरू अरू पनि खाल्न पर्यो, फेरि चाउचौ मात्रै खानेकुरो बन अरू भेजिटेबल लगेर इङ्ग्लिस अनि आली आली सिक्न लाइचु है मैले त गाँठे, अनि भेजिटेबल हाल्ने अनि त्यसपछि पर पर भुट्ने सरसर खाने हो त्यसै गरौँ ल, ए भाइ भोक लाउला जस्तो पो भयो त नि, जति बेला खाने खाने भन्ने कुरो गरेको छ, खाएको छैन होइन आफूले हो त्यो भएर गाह्रो पुरो लौ ठिक छ, सबैजना साथीलाई फेरि पनि धन्यवाद भन्छु, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला, कार्यक्रम जस्तो लाम्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला, अनि अबको ठ्याक
कति बजीसम्म हुनुहुन्छ भने 4 बजीसम्म चाहिँ बसिहाल्छु, त्यसपछि त बस्न बस्नु न दाई, बस्नु न भने नि बस्न मिल्दैन, टुईमा बसे त कहाँ बस्ने कुरो हुन्छ त नि, होइन त, जान पर्यो हो। त्यही भएर टुईमा हुने बेलासम्म तपाईँलाई कार्यक्रम जस्तो लाग्छ, तपाईँ केही सुन्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ भने पनि च्याक्क लाएर 9855179199 वाट्सएपमा फोन हान्न मिल्छ नि त। वाट्सएप नम्बर किन राखेको भने विदेशमा भएका साथीहरूलाई चाहिँ फ्याट लाएर फोन गर्न सजिलो हुन्छ नि, पैसा खर्च धेरै हुन्छ नि, बरा हो नि त, क्या नि अर्का क्या देशा दिदीलाई राएर चाउचाउ पठाइदिएकोमा धेरै धेरै धन्यवाद भन्नुभएको छ। लु तपाईँलाई पनि धेरै धेरै मुरी मुरी धन्यवाद छ। अनि हाम्रो अन्जुज्यूले कार्यक्रमलाई सेयर गर्नुभएको छ, ल भर्खर देखियो, कतिपय साथीले सेयर गरेको देख्न क्या फेरि हो नि त, अनि म यहाँ यता हेर्न खोज्छु, देख्ने देखिनँ, मुरी काटे देख्दिनँ मैले फेरि, त्यस्तो भएछ त नि कुरो। ल अनि सुन्दै गर्नुहोला, लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। अबको ठ्याक्क 4 बजेसम्म बस्छु, 20 मिनट मात्रै छ भाइ, अहिले भर्खर आए जस्तो लाग्छ, ट्रेनमा त घुइँ घुइँ जान्छ नि, कहाँ बसिराख्छ त नि, होइन हो। त्यही भएर अबको तपाईँको पाली हो, सुन्दै गर्नुहोला अहिलेलाई भने आरे आरे रा मिठो भन्छन् सारा है त।

क्यानु पर्छ भने टाढा भएका साथीले चाहिँ डेलिभरी चार्ज चाहिँ आफै तिर्न पर्छ है मेरा प्यारी साथीहरू। अहिलेदेखि भनेछु करे मैले अन्त डेलिभरी चार्ज चाहिँ तिर्न पर्छ। भावना मगरले पनि दिदी मैले नि सेयर गरेछु है भन्नुहुन्छ, धेरै धेरै मुया छ प्यारी बहिनीलाई। तपाईँले नि साथ सुन्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। अबको ठ्याक्क चार बजेसम्म रमाइलो गफा गाफा गर्छन्। यता त गर्मी बढ्न लाइक छ भाइ, हुन त कति गर्मी नहोस् होइन र गर्मी हुने बेलै हो। अस्ति नै मजाले पानी परेको परे गरितो, अनि हिजो नि पानी पर्यो यता त कुष्मातिर, अनि हजुरको घर गामतिर कस्तो छ अवस्था? अब कामको मेसो मेलो हुने बेला भ गरे गाम घरमा त अन्तर मकै खनी यता दोहोऱ्याउने तिराउने काम कुरो हुन्छ नि भाइ। अनि हाम्रो घर गामतिर आफ्नो काम गर्दै गर्दै कोदालो खन्दै खन्दै हामीलाई सुन्नुभएका होला साथीहरूले, सुन्नुभएको छ भने पनि धेरै धेरै धन्यवाद। फुर्सद भएसम्म सुन्नु होला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। कार्यक्रममा सहभागी हुन पाउँदिन भाइ, सुन्न त सुन्छु करे मैले नि भन्नुहुन्छ कतिपय साथीहरूले, हो सुने पनि भयो नि भाइ मु यहाँ अब कहिले ट्विम हुन्छ कहिले ट्विम हुन्न, कहाँ सधैँ एकै ना सुन्छ र होइन र ए बानी। त्यही भएर बुझ्छु करे कुरो त, त्यही भएर ट्विम हुँदाखेरि सम्झिनु पर्यो, नभए त्यस्तै छ त नि क्या नि त नि अपुरा कुरो होइन र। ल धन्यवाद छ सबैजना साथीलाई, विशेष गरेर रारा चाउचाउ जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गर्यो नि, यसरी आम्न पाइछु दुई चार गफ गर्न पाइछ, रमाइलो भइछ होइन र। अनि त्यसपछि साथीहरू धेरैजना साथीहरू पुराना साथीहरू पनि हुनुहुन्छ, अनि कतिपय साथी नयाँ साथीहरू पनि हुनुहुन्छ, अनि सबैजनासँग गफ गफ गर्न पाउँदाखेरि खुसी लाग्छ। अनि रेडियो दिदी बहिनी सुनेर बस्नुभएका सबैलाई पनि धेरै धेरै आभार चाहिँ व्यक्त गर्न चाहन्छु। अनि ठ्याक्क लाएर कति बजेसम्म भन्नुहुन्छ भने चार बजेसम्म चाहिँ बस्छौँ हामी, तपाईँलाई मिठा मिठा राम्रा राम्रा गीत सुनाउँछौँ, तपाईँले गाउनुहुन्छ सुन्नुहुन्छ रमाइलो हुन्छ क्या नि त नि, अपुर कुरो त्यस्तै छ त नि होइन र। सबैलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु, अनि हाम्रा साथीहरूले प्रतिक्रिया पनि दिनुहुनेछ भन्ने मैले अनि आशा विश्वास पनि गरिछु। त्यसो गरे कसो होला र। अनि त्यसपछिबाट अबको ठ्याक चार बजेसम्म चाहिँ हामी बस्छौँ, तपाईँले सुनेर साथ दिनुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला। अहिलेलाई चाहिँ मैले तपाईँलाई सन्देशमूलक गीत भएर यो एउटा गीत सुनाउँछु है, कस्तो लाग्छ सुन्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला है त।

0: गीत सुनाउन खोजेको करे साथीको फोन आयो बढीलाई कार्यक्रम सुनेर फोन अरे भएको कि कसो हजुर नमस्कार ए बा को बोल्नु भयो कहाँबाट शान्ति बराल माछ फाटबाट ए बा हो र अनि आज नि गर्नु बोल्न खुसीलाई आज साउचो जित्न खुवाउनुहुन्छ नि बा अस्ति नैदेखि गरे भाइ होइन र अनि के साल खबर सन्चै हुनुहुन्छ अनि खाजा खानुभयो कि के आनुभयो घामल आइस कि पानी आइस कि कस्तो छ मौसम मौसम कस्तो छ त्यतातिरको ए बा म त चिच्चै चिच्चै बोलिचुका कस्तो छ मौसम मौसम कस्तो छ त्यतातिरको
1: मौसम ठिकै छ पानी पर्ला पर्ला जस्तो भयो पानी आउँछ कि के छ
0: लौ त नि के सुनाउनु त सुन्ने हाल्नुहोस् है त आवाज सुन्नेन भन्नु भएछ
1: गीत सुनाउँछु
0: लौ
1: लौ
0: लौ
1: ल

0: साह्रै मिठो गीत गाउनु भयो अनि बेला बेला सम्झ्दै गर्नु होला करे होइन र अलि छुट्छु है बाई बा साथी हुनुहुन्थ्यो यता मलाजबाट गर्नु भरच करे हो नि त अनि गीत मिठो गाउनु भयो आवाज चाहिँ अलि सुन्नेन भाइ सुन्नेन भाइ भन्नु नि त ल ठिकै छ त नि अब हाम्रो साथीहरूले पनि सम्झिनु होला अनि त्यसपछि कार्यक्रम सुनेर गर्नुभयो भने धेरै सजिलो हुन्छ के कहिले काहीँ फेरि यता डाइरेक्ट फोन हान्ने साथीहरू हुनुहुन्छ होइन यता डाइरेक्ट फोन हान्ने साथीहरूको फोन उठाउँदा उता वाट्सएपको फोन काटिन्छ क्या त्यही भएर तपाईँले फ्याट सुन्ने अनि सुनेर लौ लौ लौ भ्याइ भ्याइ भ्याइ भनेर ट्याक चलाएर थिचेसी कुरै सक्यो होइन लु धन्यवाद छ सबैजना साथीलाई धेरै मुया गर्नुहुन्छ खुसी लाग्छ अनि हाम्रो साथीहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ लाइक कमेन्ट सेयर गरेर साथ दिनुहोला अबको ठ्याक्क 4 बजेसम्म बस्छु गामका कुरा सुन्दै हुनुहुन्छ काली दिदीको साथमा म काली दिदी छु अनि के छ हाल खबर गाम घरतिर त कामको मेसो मासु छ होला भाइ आफ्नो काम नि गर्नै पर्यो काम गर्नुहोला राम्रोसँग बस्नुहोला आफ्नो ख्याल गर्नुहोला यात्रा गर्दै हुनुहुन्छ भने पनि सोचेर विचार गरेर राम्रोसँग यात्रा गर्नुहोला समय यस्तै छ कहिले पानी आउँछ कहिले घाम लाग्छ हुन त मुन्छेलाई पानी आइने पिरहेछ घामलाई आइने पिरहेछ होइन त प्राकृतिक कुरालाई कसैले रोकेर रोक्न पनि सक्दैन करे होइन र ल शिव शर्मा दाईले नमस्कार भन्नुभयो रहेछ म पनि यतै छु भन्नुभयो रहेछ उमेश रेग्मी दाईलाई पनि धेरै धेरै आभार व्यक्त गर्छु धेरै जना साथीले कार्यक्रमलाई सेयर गर्नुभएछ हाम्रो किशोर रञ्जन दाईले धेरै ग्रुपहरूमा सेयर गर्नुभयो रहेछ 16 जनाले सेयर गर्नुभएछ यहाँ मैले सेयर गरेका साथीहरूको नाम खोजेको यहाँ देखिएन के अनि त्यही भएर यतापट्टि देखेका साथीहरूको चाहिँ मैले भनिरहेको छु है तपाईँले नि लाइक कमेन्ट सेयर गरेर चाहिँ हामीलाई सुनेर साथ चाहिँ दिन सक्नुहुन्छ अबको 4 बजेसम्म चाहिँ हामी फ्याट लाएर बस्छौँ त्यसो गरे कसो होला र होइन र भन्न चाहन्छु अब एक कार्टुन लाएर चाउचाउ विजेता हुने होला भन्नुभएछ लौ ठिक छ लौ ठिक छ त्यो कार्टुन जित्न परौँ त होइन पालै पालो पालो आउँछ है कतिपय साथीले मलाई पछि मैले अस्ति नै अस्ति फोन गर्थे मेसेज त गर्थे मेरो पालो आना भन्नुहुन्छ हो त्यस्तो त कहिले काहीँ हुन्छ सबैको पालो घुमी फेरि आउँछ नमस्कार हजुर नमस्ते गरे है
1: नमस्कार दर्शन
0: गरे दर्शन नमस्ते दाजु के छ हाल खबर उमेश रेग्मी दाई होइन र त्यस्तै त्यस्तै भन्छन् अनि के छ हाल खबर
1: आफ्नो नाम भन्दा मैले भन्दा अरूले नै भनेको अलिक धेरै गर्छन् अरे मेरो नाम
0: राम्रो सुनिन्छ नि त
1: हजुर
0: लौ ठिक छ के छ हाल खबर अहिले त च्याट्टै लाएर फोन तपाईँले त धेरै महिना पछि फोन हान्नुभयो होइन
1: अरूलाई अरूलाई पनि मौका चौका दिनुपर्छ होइन एकहोरो आइराखो भने पनि कुनै चिज पनि एकहोरो खाइराखो भने पनि अमन हुन्छ अरे होइन एउटै मान्छेले धेरैपल्ट फोन गर्दा पनि अरूलाई अमन हुन्छ होला होइन
0: त्यही भएर पालो दिनु
1: त्यही भएर लास्टतिर अब अरूले नगरेकोमा भित्र छिराइदिइहालेको फोन गरेर
0: लौ ठिक छ त अनि धेरै धेरै खुसी ला सम्झिनुहुन्छ मुया हुनुहुन्छ मुया गर्दै गर्नुला अनि अरू हाल खबर के छ मौसम कस्तो छ उतातिरको गर्मी कतिको बढी छ अहिले
1: अहिलेको त अहिले हावा चलिरहेछ ठिकै छ मौसम
0: हावा चलेर भनेपछि रमाइलै छ बेलुका बेलुकातिर
1: हजुर
0: ल ठिक छ के सुनाउनुहुन्छ त दाजु धेरै दिन पछि आउनु भयो करे
1: अब एउटा सानो चुटकिला भन्छु
0: लौ ठोकिहाल्नुहोस् है त लौ न चुटकिला भन्ने बेला त नेटले पो कुट्टा काट्यो भाइ लु के भएर हाम्रो नेट ठिक ठाकै छ दाजुको नेट काटे जस्तो छ अनि चुटकिला भन्छु भन्नुहुन्थ्यो दाईको चुटकिला सुन्नै पाइएन कठै बढी लै लौ त नि तपाईँको पनि पालो आउँछ सबैजनाले लाइक कमेन्ट सेयर गर्नुहोला कार्यक्रम जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला पानी परे पनि पिर भो घामा लागे पनि पिर भो मान्छेलाई कसै गर्दा पनि हुन्न रे यो मन कहिले हुन्न हुन्न रे आफ्नो थिरमा भन्नुभएछ हाम्रो किशोर त्यही त नि मुन्छेलाई पिरे पिर छ के भाइ अब यसो गरे नि भएको छैन उसो गरे नि भएको छैन बडा प्राकृतिकले क्यार हुनु होइन अब पानी आयो नि बेसमरी पानी आयो भाइ आज त बरु बाधा भयो भरिहाल्छ मामले घाममा लाने त्यस्तै कुरो हुन्छ दाजुको फोन काटिए थियो अहिले चाहिँ फेरि आएछ हजुर दाजु
1: लाइन गएपछि फोन काट्यो यता मोबाइलबाट गरे फेरि उसबाट ल्यान्डलाइनको
0: ल उएर बर्बाद त पारिहाल्यो हो नि त ल छुट्टो के हाल्नुहोस् त नि चुट्किलाई
1: होइन मोबाइलबाट चाहिँ गरे
0: चुट्किलाई ठोकिहाल्नुहोस् त नि दाजु
1: हेलो
0: सुन्नुभएको छ मेरो आवाज
1: ल चुट्किला भन्छु यो बाबु र छोराको कुरा सुनिरहेको छु बाबु छोराको चुट्किला छ एउटा भन्छु है छोरालाई भन्छ डाक्टर र कन्ट्र्याक्टरमा कुन ठुलो भनेर सोधेछन् होइन बाबुले अनि छोराले भनेछ केही छैन ठुलो भनेछ बाबुले चाहिँ कसरी डाक्टर भन्दा कन बढी छ नि त्यसैले कन्ट्र्याक्टर ठुलो
0: ल ठिक छ धेरै धेरै धन्यवाद हजुरको नेताले दुःख दियो बस्दै गर्नुहोस् राम्रोसँग सम्झदै गर्नु होला आफ्नो ख्याल गर्नु करे अलिक छुट्छु त नि हुन्न र नमस्कार ए बा उमेश रेग्मी दाई हुनुहुन्थ्यो यो नेटको कुरो प्राविधिक कुरो आफूले मात्रै ठ्याम्मा ठ्याम्छु भने हुन्न कहाँ कहिले काहीँ टुनुना मुनुना मुन्न गरिहाल्छ लौ त नि सबैजना साथीलाई फेरि पनि धन्यवाद भन्छु ज जसले प्रयास गर्नुभएछ लाइक गर्नुभएछ कमेन्ट गर्नुभएछ सेयर गर्नुभएछ धेरै धेरै मन मुटुदेखि मुया छ मुटु फुट्ने अरे भन्नुहुन्छ नि कति साथीले हो मुटु फुट्ने त बर्बाद भइहाल्यो भयो मनैदेखि माया छ मुटु त के फुटाम त नि भनेर क्या अहिले होइन र ल मनैदेखि मुया छ अनि धेरै धेरै धन्यवाद छ सम्झिँदै गर्नुहोस् लाइक कमेन्ट सेयर गर्नुहोला रारा चाउचौद्वारा प्रायोजित कार्यक्रम गामका कुरामा अनि आरे आरे रारा मिठो भन्छन् सारा अब पालो चाहिँ तपाईँकै हो है लैजाने चाउ चाउ दोहोरो पारो आउन सक्छ ए एउटा चाहिँ जितिहाले अब त पालो आउँदैन होला गरेर मेरो भन्न परेन फेरि अर्कोचोटि पनि जित्न सक्नुहुन्छ होइन र भाग्यको कुरो भाग्य भयो भने फेटा फेटा फेटा फेटा जित्नै सक्नुहुन्छ के भर छ र जिन्दगानी होइन र कोही साथीले दुईचोटि जितिसक्नु भएको साथीहरू पनि धेरैजना हुनुहुन्छ खुसी लाग्छ सबैजना साथीले म यहाँ गर्नुहुन्छ म यहाँ चाहिँ गर्नु पर्यो गरे कालदिनलाई अरू त्यस्तै हो क्यानु छ र दुई बारको जिन्दगानी होइन र संसारबार आउँछु एक दिन त आउँछु गरे बरे एक दिन आउँदा नि मुया नगरे कहिले हो त नि मुया गर्ने बिन स्वादेको भन्छ नि एउटोले हो त्यस्तै मुया लाम्छ बरै बिन स्वादेको भन्ने गीत छ नि एउटो हो त्यस्तै जस्तो अब साथीहरूले चाहिँ सम्झिनुहुन्छ लाइक कमेन्ट सेयर चाहिँ गर्दै गर्नु होला क अरे लाइक चाहिँ तपाईँ समस्या म मिठो मिठो रारा राख्छु है त

0: चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: सानैदेखि हाम्रो माझ रारा चौचौ खा जाको राजा है, सानै बाट रारा चौचौ भन्ने थाहा पाइकिम भाइ। मैले पनि साँच्चै हो यो कुरो चाहिँ फेरि हो नि त रिस्कार भने कि होइन, साँच्चै हो। सान साना हुने स्कुलमा पनि होला रारा चौचौ खाने, अनि त्यसपछि त्यो कति रुपियाँको 2 रुपियाँको कि कति रुपियाँको त्यो दालमोटो कि के हाम्रो त्यो मिसाउने, अनि रातो खुर्सानी मिसाएर बाँसगारीको झाँगा बसेर भन्दा यतापट्टि थिए झाँगै घर बसेर होइन यतापट्टि बसेर साथीहरू मिलेर चाउचौ खुब खाइन् तो गरे बढी ल है। अनि अहिले त साँधेर पकाएर अनि साथीहरूसित बसेर खाँदा अझ मिठो हुन्छ कि, एक्लै एक्लै गुम्लो गुम्लो खानु भन्दा अनि परिवारसँग बसेर होइन र लु धेरै धेरै धन्यवाद छ। लाइन गयो फोन काटियो भन्नुभयो चामर उमेश भाइ, लाइन गयो भन्नुहुन्छ तर लाइन गएको छ होइन नि, लाइन त पोलमै टाँगेको हुन्छ भन्नुभएको छ पा, हो त नि पोलमै भइरहेको छ गरे लाइन होला लौ ठिक छ जिस्काएको है फेरि रिसाएर हेत मलाई त्यसो भन्ने भन्नु होला गरे भने लौ ठिक छ। पनि अब हामी तपाईँको सँग साथमा थियौँ, रमाइलो भइतो, तपाईँलाई कस्तो लाग्यो नि भन्नु होला, लाइक कमेन्ट सेयर त गर्नुहुन्छ सधैँभरि, लाइक कमेन्ट सेयर गर्न नि नबिर्सिनु होला। ठ्याक्क लाएर हामी आम्ने गर्छौँ सधैँभरि, मुया गर्नुहुन्छ सधैँभरि मुया गर्दै गर्नु होला, अनि त्यसपछिबाट हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने आशा अनि विश्वास गर्छु करे, अनि त्यसपछि अनि ठ्याक्क लाएर सम्झेर साथ दिनुहोला भन्दै अर्को हप्ता आउँछु संसार बाह्र भन्दै, ज जसले फोन आन्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद, मुरी धन्यवाद, जसले प्रयास गर्नुभयो उहाँलाई पनि धन्यवाद, कमेन्ट गर्ने लाइक गर्ने सेयर गर्ने सबैलाई धेरै धेरै मुया भन्दै अर्को हप्ता संसार बाह्र आउँछु, राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला, आजको बसाइबाट म काल दिदी जान्छु त नि हुन्न र लौ त नि राम्रोसँग बस्नु है त, नमस्कार।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गरिदिउँ कि क्या हो?
3: पढ्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गर।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा स्योर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
0: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
0: 98-4-22-597,
5: 98-5-11-81-918।
0: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

तिम्रो लागि मुटु परि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरो पुलिस पछ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नदरको माहे

0: மலை கட்டி கைசனோ
1: ராஜா ஹோ சுத்த

0: सारक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सुस्वीकृत अस्पताल।
1: यस सारक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।

0: जस्तै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-15-16-094 98-4-76-39691
3: निकट मा दिदी बहिनी

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: शीतमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
2: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौ सुरक्षित बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: माइला दाई ए माइला दाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
9: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमान हुन्छ
10: विपदको पूर्व तयारी गरौं जनजनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: निकट माता दिदी बहिनी, विकट माता दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
4: यही जेठ 9 गते शनिबार
3: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होलबडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
8: सम्पर्क नम्बर 067-420-227,
7: 98-422-597,
8: 98-511-918।
7: याद गर्नुहोला, डाक्टर आउने मिति
4: यही जेठ 9 गते शनिबार।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खतर प्रतिशत मृत्यु नसर्ने रोगका कारण नियन्त्रणका लागि पेन्डिङ प्याकेज तयार।
1: रूसी कब्जामा रहेको कलेजमा युक्रेनको हमला, 10 जनाको ज्यान गयो, 11 विद्यार्थी बेपत्ता। जवाफी कारवाही गर्न पुटिनको निर्देशन। अमेरिकामा इबोला विरूद्धको आपतकालीन प्रतिबन्ध। कंगो, युगण्डा र दक्षिण सुडानका यात्रुलाई रोक।
0: र भारतका अभाव भलिबलको सेमी फाइनलमा प्रवेश। नेपाल र किर्गिस्तान बीचको खेल जारी।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 13मा क्रम्पटन को मिक्सचर र बम्पर लक्ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाका सदस्यहरूले बुझाउनै पर्ने सम्पत्ति विवरण सम्बन्धी खबरबाट प्रतिनिधि सभाका 208 सदस्यहरूले मात्र सम्पत्ति विवरण बुझाएका छन्। शनिबार विदाको दिन पनि संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण बुझेको जनाएको छ। 275 सदस्यीय प्रतिनिधि सभाका लागि आज शनिबारसम्म 208 सदस्यले मात्र सम्पत्ति विवरण बुझाएका सचिवालयले जनाएको छ। गत चैत 12 गते संसद सदस्यको शपथ लिएका 275 सदस्यहरूले पर्सि सोमबारसम्म सम्पत्ति विवरण बुझाउन पाउने समय छ। मन्त्री परिषदमा रहेका 15 जना बाहेक 260 सांसदले सचिवालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 910 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 को उपदफा 901 बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले 60 दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ। सम्पत्ति विवरण प्राप्त भए नभएको जानकारी संसद सचिवालयले राष्ट्रिय सतर्कता केन्द्रलाई गराउनेछ। कुनै सांसदमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग वा सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा परेमा अनुसन्धान अधिकारीले गोप्य खाम खोल्न सक्ने कानूनी व्यवस्था छ। अन्यथा सम्पत्ति विवरण गोप्य नै रहनेछ र सार्वजनिक गरिने छैन।
3: भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 1 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपदफा 1 हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा 12 विस्तारित बैठकमा हात हालहाल भएको छ। रासपाका कार्यकर्ताहरूले आफ्नै सांसदहरूमाथि हातपातको प्रयास गरेको आरोप छ भने पुराना कार्यकर्ताहरूले सांसदहरूले गुण्डागर्दी शैलीमा आक्रमण गर्न लगाएको आरोप लगाएका छन्। रासपाले सदस्यता खारेज गरेका जिल्ला अध्यक्ष चन्दन स्वर्णकारले सांसदहरू गुण्डागर्दी शैलीमा उत्रिएको आरोप लगाउनु भएको छ। संस्थापक पुराना सदस्यहरूको बैठक बोलाइएको स्वर्णकारले बताउनु भएको छ। बैठकमा आफू नगएको तर दुईजना पालिका सभापतिलाई घाइते हुने गरी हातपात भएको उहाँले बताउनुभयो। कलैया स्थित एक पार्टी प्यालेसमा आयोजित बैठकमा टिकट बिक्रीको विषयलाई लिएर असन्तुष्ट पक्ष उग्र बनेपछि तनाव सिर्जना भएको हो। स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हस्तक्षेप गरेर बैठकमा सहभागी सांसदहरू गणेश धिमाल, चन्दन सिंह, अरविन्द शाह र रहबर अन्सारी सहित केन्द्रीय प्रतिनिधि कामिनी चौधरीलाई सुरक्षित रूपमा बाहिर निकालेको छ। सांसद गणेश धिमालले सामान्य विवाद मात्र भएको बताउनु भएको छ। आफूहरू नभागेको उहाँले बताउनुभयो। सदस्यता खारेज गरिएपछि आफूहरूमाथि असत्य आरोप लगाएको उहाँले बताउनु भएको छ।
2: नेपाली कंग्रेसको सुनसरी लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सकिएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय राजनीति, स्थानीय सुशासन र प्रादेशिक समन्वतिका लागि विशेष खाका सार्वजनिक गरेको हो। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, किराँत सभ्यता, संस्कृति, कृषि र पर्यटनको संरक्षण गर्दै प्रदेशवासीको भावना अनुसार अघि बढ़ने प्रतिबद्ध जनाइएको छ। यसै गरी प्रदेश सभाले कोशी प्रदेशको नामाकरण गरे पश्चात उत्पन्न प्रतिक्रिया र असन्तुष्टिलाई सर्वपक्षीय सहभागितामा खुला सम्वाद मार्फत सम्बोधन गरिने संकल्पमा उल्लेख छ। नागरिकलाई शास्तिमुक्त सेवा दिन लाइन होइन अनलाइन र घर आँगन सेवालाई प्रभावकारी बनाइने कांग्रेसले घोषणा गरेको छ। वित्तीय अनुशासन कायम गर्न असार 10 गते भित्रै अनिवार्य बजेट ल्याउने र शून्य बेरोजगार स्थानीय तह निर्माण गर्ने लक्ष्य राखिएको छ। आर्थिक र सामाजिक विकासका लागि विराटनगर इटहरी करिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा पूर्ण क्षमतामा चलाउने, उद्यमी आमा कार्यक्रम मार्फत महिलालाई उद्यममा जोड्ने र रैथाने उत्पादनलाई कर सहुलियत दिने नीति लिएको छ। पर्यटनतर्फ बराह क्षेत्र, पाथीभरा र हलेसीलाई जोडेर आध्यात्मिक पर्यटन पथ बनाउने तथा साहसिक पर्यटन प्रवर्धन गर्ने संकल्प कंग्रेसले लिएको छ।
3: लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। आज बसेको प्रदेशसभा बैठकमा नियमावली बमोजिम विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि 3 घण्टासम्म छलफल सञ्चालन भएको थियो। छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाएका छन्। सांसदले बजेट कार्यान्वयन योग्य, परिणाममुखी र युवाहरूलाई रोजगारी सृजना गर्ने खालको हुनुपर्नेमा जोड़ दिएका छन्। बैठकको शुरूमा शून्य समयमा सांसदले विभिन्न समसामयिक विषयमा कुरा राखेका थिए। प्रदेशसभाको अर्को बैठक भोलि आइतबार दिउँसो 1 बजे बस्ने तय भएको छ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्र सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले निर्देशिका बमोजिम चालू आर्थिक वर्षका लागि नवीकरण भएका 1460 संस्थाहरूको सूची आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। झुटो आश्वासन दिएर ठगी गर्ने र अनुमति बिना सञ्चालन भएका अवैध संस्थाहरू विरूद्ध सरकारले कार्यवाही अभियान समेत शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ का शंकास्पद संस्थाहरूमा छापा मारी पक्राउ गरिएका मध्ये 32 जना विरूद्ध प्रहरीले मुद्दा दायर गर्ने तयारी समेत गरेको छ।
3: नेपालमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर र मुटु रोग जस्ता नसर्ने रोगहरू अकाल मृत्युको प्रमुख कारणका रूपमा देखा परेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हुने कुल मृत्युको करिब 71% हिस्सा नसर्ने रोगकै कारण हुने गरेको छ भने सन् 2030 यो दर बढ़ेर 79% पुग्ने प्रक्षेपण छ। सरकारी तथ्यांक अनुसार करिब 22% नेपाली जनता नसर्ने रोगका कारण 30 देखि 70 वर्षको उमेरभित्रै अकाल मृत्युको जोखिममा छन्। सरकारले यसको नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना ल्याए पनि अपेक्षित सुधार हुन सकेको छैन। बाढ़ी, पहिरो र भूकम्प जस्ता विपदका बेला यस्ता बिरामीहरूको नियमित उपचार प्रभावित भई ज्यान जाने जोखिम झन बढ़ेपछि सरकारले हालै पेन डी नामको विशेष आपतकालीन उपचार प्याकेज समेत तयार पारेको जनाएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
5: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
6: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
5: हो र?
6: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
5: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
6: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
7: New year, new fight.
8: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। ताप्लेजुङको फक्ताङ ढुङ्गा उपालिकामा अवस्थित चीनसँगको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पनि सञ्चालनमा आएको छ। कोविड महामारीका बेलादेखि पूर्ण रूपमा बन्द रहेको टिकताला नाका स्थित अनुसार कार्यालयमा कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित सञ्चालनमा आएको हो। फक्ताङ ढुङ्गा उपालिका सातका वडाध्यक्ष छेटेन लामाका अनुसार भन्सार कार्यालय सञ्चालनका लागि नायब सेवा प्रतिनिधि नेपाललाई प्रमुखका रूपमा तोकिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको यो नेपालको पूर्वी क्षेत्रकै सबैभन्दा छोटो व्यापारिक केन्द्र हो, जहाँबाट 24 किलोमिटर दूरी पार गरेर नेपाल चीन सीमा टिपताला नाका पुग्न सकिन्छ। करिब 40 वर्ष अघि निर्माण गरिएको भन्सार कार्यालयको भवन जीर्ण भएकाले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध समेत गरिएको वडाध्यक्ष लामाले बताउनु भएको छ।
3: बीपी राजमार्गमा मर्मत तथा पुननिर्माण भइरहेको काभ्रे पलाञ्चोकको 400 बेसी खण्डको नयाँ ट्रयाक आउँदो 10 दिनभित्र सर्वसाधारणका लागि संचालनमा आउने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। खास यस खण्डमा सवारी साधनहरू तल्लो वैकल्पिक मार्ग डाइभर्सनबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्रयाकको जग फाउण्डेशन तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर अहिले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुला गरिएको छैन। पछिल्लो 15 दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको र अब केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी रहेको छ। आउँदो असार 15 गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको छ।
2: नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्काथाङसुङ गाउँपालिकाको केन्द्र काककोटमा 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहदेखि 4200 मीटरको उचाइमा रहेको मुखकोट स्थित टावरमा 4G उपकरण जडान गरी यो सेवा शुरू गरिएको हो। माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको यो नै पहिलो 4G सेवा हो। यो सेवा विस्तारसँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताउनु भएको छ। अब डोल्पाको डोल्पा बुद्धरसे फोक्सुण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा मात्र यो सेवा पुग्न बाँकी रहेको छ।
3: विश्वको सर्वोच्च शिखर सगरमाथा र रोत्से हिमालको सफल आरोहण गर्ने दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई एक तह बढ़ुवा गरिने भएको छ। सशस्त्र प्रहरी बल नेपालका पहिलो महिला आरोहीहरू सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई बढ़ुवाका साथै एपीएफ सम्मानबाट सम्मानित गर्न लागि हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूको ऐतिहासिक सफलताको प्रशंसा गर्दै बढ़ुवाको घोषणा गर्नुभएको हो। कार्कीले जेठ 3 गते सगरमाथा तथा शेर्पाले जेठ 3 सगरमाथा र जेठ 4 गते लोत्से हिमालको सफल आरोहण गर्नुभएको थियो।
2: काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन यो प्रणाली लागू गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। यही जेठ 15 गतेबाट लागू हुने यो व्यवस्थापछि अब बस काउन्टरबाट यात्रुको लगेज वा झोलामा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर दुवै ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिनेछ।
3: काठमाडौँको गंगबुबाट एसएलआर राइफलको म्यागजिन र 45 राउण्ड गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका 13 27 वर्षीय खगेन्द्र शर्मा र 22 वर्षीय ओमशंकर गुप्ता रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखार नगरपालिका 9 गंगबु शिव मन्दिर स्थित काबेली गेस्ट हाउसमा चेकिङ गर्ने क्रममा उनीहरूको साथबाट गोली र म्यागजिनका साथै एउटा मेटलको नक समेत बरामद गरिएको हो। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेश पठाएको पैसा सिधै खल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 को बजेटका लागि व्यक्तिगत आयकर छूटको सीमा परिमार्जन गरी अधिकतम 12 लाख रूपियाँसम्म पुर्याउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ। संसदीय समिति तथा उपसमितिका विभिन्न बैठकहरूमा अर्थविद, उद्योगी र सरकारवालाहरू बीच भएको छलफलपछि मन्त्रालयलाई 27 उद्देश्य सुझाव पेश गरिएको हो। सुझावमा आम नागरिकलाई राहत दिन आयकर छूटको सीमा विवाहितको हकमा 12 लाख र अविवाहितको हकमा 10 लाख रूपियाँ कायम गर्न सिफारिश गरिएको छ। गरी पहिलो पटक घर, जग्गा र गाड़ी खरीद गर्दा कर छूट दिनुपर्ने, कर प्रशासनलाई पारदर्शी बनाउन फेसलेस र पेपरलेस प्रणाली लागू गर्नुपर्ने तथा कबाड़ी व्यवसायलाई अनिवार्य भ्यातको दायरामा ल्याउनुपर्ने माग समेत अघि बढ़ाइएको छ।
2: नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र निरक्षर व्यक्तिहरूलाई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै क, ख र ग वर्गका बैंकहरूलाई यस्ता ग्राहकका लागि विशेष काउन्टर तोक्न र प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउन भनेको छ। नयाँ व्यवस्था अनुसार बैंकहरूले ब्रेल लिपि र ध्वनि सहयोग सहितको कम्तीमा एउटा अपाङ्ग मैत्री एटीएम राख्नुपर्नेछ भने मोबाइल एप र वेबसाइटहरू पनि दृष्टिविहीनले प्रयोग गर्न सक्ने गरी बनाउनुपर्नेछ। यसै गरी राष्ट्र बैंकले कर्मचारी हितलाई ध्यानमा राख्दै कार्यालय समयभन्दा अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र काममा खटाएमा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त ओभरटाइम पारिश्रमिक दिनुपर्ने निर्देशन समेत जारी गरेको छ।
1: अब विदेशका खबर। पूर्वी युक्रेनको रूसी कब्जामा रहेको एक कलेजमा भएको ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको छ। कलेजको छात्रावासमा भएको यस आक्रमणमा अन्य 38 जना घाइते भएका छन् भने 11 जना विद्यार्थी अझै बेपत्ता छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कड़ा निन्दा गर्दै सेनालाई तत्काल जवाफी कार्यवाहीको निर्देशन दिएका छन्। यता युक्रेनले भने सर्वसाधारणलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै त्यहाँ तैनाथ रूसी ड्रोन युनिटमाथि मात्र आक्रमण गरिएको दावी गरेको छ।
2: अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले पूर्वी तथा मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ। मानव स्वास्थ्य विभागले नयाँ नियम जारी गर्दै विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडान भ्रमण गरेका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा रोक लगाएको जनाएको छ। यो नियम अमेरिकी नागरिकता नभएका विदेशीहरूका लागि साथै कानूनी रूपमा स्थायी बसोबासको अनुमति पाएका ग्रीन कार्ड धारकहरूको हकमा समेत पूर्ण रूपमा लागू हुने सीडीसीले जनाएको छ। हालसम्म अमेरिकामा इबोला संक्रमणको कुनै पनि मामिला फेला नपरेको र आम सर्वसाधारणका लागि तत्काल जोखिम कम रहेको उल्लेख गरिएको छ।
1: अब खेल खबर। प्रतियोगिताको प्रमुख दावेदार भारतका अब महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज त्रिपुरेश्वर स्थित राखेप कभर हलमा भएको खेलमा समूह एमा रहेको भारतले माल्दिभ्सलाई 25-9, 25-14 र 25-17 को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको हो। लगातार दुई खेल जितेको भारत 5 अंकका साथ समूहको शीर्ष स्थानमा छ। यसै समूह अन्तर्गत अहिले घरेलु टोली नेपालले किर्गिस्तानको सामना गरिरहेको छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाललाई सेमी फाइनल यात्रा जीवित राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाली टोली निरुता ठगुनाको कप्तानीमा मैदानमा उत्रिएको छ। यसअघि आज भएको समूह बीको खेलमा कजाकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको छ। नेपाल भलिबल संघको आयोजनामा भएको यस च्याम्पियनशीपमा सेन्ट्रल एशियाका 8 राष्ट्र सहभागी रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सांसदहरूको सम्पत्ति विवरण बुझ्न शनिबार पनि संसद सचिवालय खुला। बल्ल 208 सांसदको सम्पत्ति विवरण प्राप्त सोमबारसम्म बुझाउने पर्ने।
1: कंग्रेसको 28 बुधे कोशी संकल्प जारी। प्रदेश नामाकरण विवाद संवादबाट सल्टाइने। राष्ट्रपा 12 को विस्तारित बैठकमा हात हालाहाल।
2: नवीकरण भएका परामर्श संस्थाबाट मात्र सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। अवैध संस्थामाथि कार्यवाही। नेपालमा 71% मृत्यु नस्ताने रोगका कारण नियन्त्रणका लागि पेन डी प्याकेज तयार।
1: रूसी कब्जामा रहेको कलेजमा युक्रेनको हमला। 10 जनाको ज्यान गयो, 11 विद्यार्थी बेपत्ता। जवाफी कार्यवाही गर्न पुटिनको निर्देशन। अमेरिकामा इबोला विरूद्धको आपतकालीन प्रतिबन्ध। कंगो, युगाण्डा र दक्षिण सुडानका यात्रीलाई रोक।
2: र भारत काबा भलिबलको सेमी फाइनलमा प्रवेश, नेपाल र किर्गिस्तान बीचको खेल जारी।
1: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएम 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: Media. Extreme energy drink.
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
2: यही जेठ 9 गते शनिबार
1: आउँदै हुनुहुन्छ। त्यसैले
3: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
4: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
6: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
1: 98-4-22-597,
6: 98-5-11-81-918।
2: याद गर्नुहोला, डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू,
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: अमन पाण्डेलाई अच्युत पाण्डेका छोरालाई तपाईँले उहाँ गरिब हुनुभयो गण्डकी बोर्डिङ स्कुलमा पढाइदिनु पर्यो भनेर सिफारिस गर्नुभएको रहेछ हेरौँला होइन यहाँनिर चाहिँ फलेवास नगरपालिकाले सिफारिस गर्यो अनि त्यस पछाडि पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले चाहिँ उहाँलाई गरिब कोटाबाट चाहिँ गण्डकी बोर्डिङ स्कुलमा पढाइदियो
1: रेडियो दिदी बहिनीको समय सूचक हो
2: अहिले साँझको ठिक 7 बज्यो

0: सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
1: 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। अलिकति पातलो खालको कपड़ाहरू लाउनु पर्छ, लुज फिटिङ कपड़ाहरू लाउनु पर्छ।
0: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड़, एमाले भित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब ती पार्टीका मान्छेले विचार गर्नु पर्यो।
0: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी। तिप्लाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा।
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, 3 नम्बर वडामा 3टा घर बगाएको क्षतिग्रस्त।
0: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्धन्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म 3 दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सो भन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोँचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बाटो लाग्ने पानी पर्न सक्ने सम्भावना छ र तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ठाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जूस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
1: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री

0: डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ। अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तीन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कूल जान्छन् होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
1: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो बसेको सचिवालय बैठकमा नेता विष्णु पौडेल र कृतिविश्वा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
2: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषयवस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
1: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
3: जुन पराजय भोग्यो नि एमाले, त्यहीदेखि यो कुरा उठेको थियो। त्योभन्दा अगाडि पनि यो कुरा थियो, तर मनमा कुरा उठाउन नसक्ने स्थिति, अगाडिपट्टि परेर सबै डराएको स्थिति, भयभीत स्थिति, त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउने खोजेको स्थिति त्यो हो। त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो, तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो।
1: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
3: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो, र त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो। त्यो कुराप्रति अब गर्न त गरियो, तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन, किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, बरुन्जेल पनि नआउने भयो भन्ने खालको मनस्थिति त्यहाँ भइराख्या बुझ्छु होइन।
1: के त्यसो भए नेकपा एमालेको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने?
3: त्यो सबै पार्टीमा एमालेको

0: कुरा होइन, एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको थियो। कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो। सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
1: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ। साझा खबरमा अब विदेशका खबर। उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ। सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आग लागि भएको थियो। दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्। अब अन्त्यमा खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह एको खेलमा भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो। मालदिवसको यो लगातार दोस्रो हार हो। दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ।
2: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल।
3: स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी चार्ज गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
2: मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर, पुल, गोठ, सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर, गोठहरू, सड़क, झोलुङ्गे पुल, जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेन मेनयाङ बोले सियागेनसँग बताउनुभयो।
11: अहिले जम्मा एक नम्बर वडामा तिनटा झोपु झोलुङ्गी पुल बगाएको, खवासको दुईटा घर बगाएको, अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्तै सारिएको। तीन नम्बर वडामा तिनटा घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको। त्यहाँ कि यो मध्य पहाड़ी लोकमार्ग जो दार्चुलादेखि चुवा भन्जाङ भएर सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाजात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ। अनि अब त्यहाँ के हुन्छ, उहाँहरूलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
2: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फतलानुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
12: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
13: गाउँपालिकाभित्रको भटिङ सेन्टर अथवा अन्य प्रसूति गर्ने ठाउँमा चाहिँ सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ। एकिन गरिसकेपछि हामी घर दैलो अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घर दैलो अभियानमा सबै कुरा सोध्छौँ। त्यस्तै स्वास्थ्य कार्यले पाल्पामा पठाउँछौँ, कार्यले पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ।
12: घोषणा सँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलघाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणा सँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
14: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ। प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
12: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बगनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
15: बगनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
12: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
16: पाल्पा जिल्लाले र आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौं।
12: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन रायमाझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
17: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टू कल्चर क्या।
2: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।
19: घाटी कै नौ गेडी बनु की

0: युगी चाहिँ निकै रुचाइयो होइन, चारैतिर
1: एकदम चर्चामा आएको गीत हो है, यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के सधैँ। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो
0: झुम्कीलाई। मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की मतम्रै हुम्की होइन, घाँटीकै नौगेडी भनौँ कि दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त। दैलेख तली खेलने भने देउडा खेल्ने होइन, त्यो थली भनेको मैदान ठाउँ। दैलेख तली खेलने थली तुमलाई म पियारी भनौँ कि। अनि चालिसे घट्टको ढुङ्गो टुटी भइग्यो खोला, पानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डनेलधुरा अछाम बझाङ त्यहीँको होइन, हाम्रो सुदूरपश्चिमकै शब्द हो। यो गीतको फेरि अनौठो कहानी छ। यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो, तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जनामा मिहिनेत गर्छु, अब अडियन्सहरूको डिमाण्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन, भिडियो आर्टिस्टको रूपमा।
1: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
0: होइन मलाई चाहिँ यस्तो के, मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको। फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्ख परिहाल्छु
1: जस्तो। सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन, अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि।
0: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ, जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि, दुई तिन वर्षमै होइन, त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त। भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या, होइन पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो, तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन, आफ्नो जुन ओरिजिनल कल्चर हो नि, कल्चरल म्युजिक हो नि, त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ। त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ,
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि होइन, यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ, अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पसारिएको पनि छ नि त होइन।
0: कस्तो छ भने भाइरल भने यहाँ कस्तो हुनुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या। भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि, भाइरल ज्वरो हुन्छौँ, ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या। तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या। अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला, तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या। जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन। जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त, अब म पूर्वमा पनि सुन्छु, झापामा पनि बजिरहेको
1: हो। यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले। जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि, या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
0: ए होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको, जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन। त्यो भएर कस्तो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो संस्कृति हो, मेरो हुन्छ नि, मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन। अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ, अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो कारणले सबैतिर सुन्छ।
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला, त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिए, त्यही म गुनगुनाउँछु।

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: झुम्की होय झुम्की म तम्रै हुम्की।

0: संसार नेटवर्कसँग बताउनु भयो।
1: के हो कि सत्य तथ्य छानबिन हुनु पर्यो सर, होइन सांसद मान्यजीहरूले आफ्नो त्यो गरेर होइन अब केन्द्रीय कार्यालयतिर आउनु पर्दैन, उहाँहरू काठमाडौँ नै बस्नुहुन्छ, प्रभावित पारेर दुमुटा आरोपहरू ल्याएर संगठन हाइजेक गर्न खोज्नु भइरहेछ भने त्यसको हामी घोर विरोध गर्छौ।
0: चुनावको बेला आर्थिक चलखेल गरेको, अरू दललाई सघाएको लगायतका आरोपमा पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिशमा गत वैशाख 30 गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकार सहितको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो, तर प्रमाण बिना कार्यवाही गरिएको भन्दै उनीहरूले दोषी करार गर्न प्रमाण देखाएर दोषी करार गर्न चुनौती दिएका छन्।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि अहिले सदस्यता विवादले दुई पक्ष आम्ने सामने भएका छन्। सभापति गगन थापाले सदस्यता वितरणमा असहयोग गर्ने वडा सभापतिलाई हटाउने चेतावनी दिएपछि पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूले आपत्ति जनाउँदै आएका छन्। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवासमा पुग्नुभएका सभापति थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज पनि नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने चेतावनी दिनुभयो। त्यसको केही घण्टामै नेता मोहन बस्नेतले पार्टी सभापति थापालाई चेतावनी दिनुभएको छ। देउवा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई निष्कासन गरेर आफू अनुकूल नियुक्ति गर्न खोजिए सानेपाबाटै नेतृत्वलाई हटाउने अवस्था आउने चेतावनी दिनुभएको हो। यसअघि सुर्खेत पुगेर पूर्व उपसभापति पूर्णबहादुर खड्काले पनि यही विषयमा आपत्ति जनाउनु भएको थियो। संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन आफूहरू सधैँ तयार रहे पनि इतरले न्यू खोजिरहेको दावी गरिरहेको छ। संस्थापन पक्षका नेता तथा पार्टी प्रवक्ता देवराज चालिसेले कुनै आग्रह पूर्वाग्रह नराखी सबै पक्षसँग छलफल गर्न र जिम्मेवारी दिन आफूहरू तयार रहेको बताउनुभयो। देवा समूहका पुराना नेताहरूको पदका लागि बार्गेनिङ बढ़ेपछि विधानले नचिनेका पद सृजना गरेर जिम्मेवारी दिन नसकिने उहाँको भनाइ छ।
3: अधिवेशनको सुनिश्चितता गर्ने प्रणालीको लागि छलफल गर्न सकिन्छ। सदस्यताको वितरणदेखि लिएर सबै चिज कहाँ कहाँ शंका लागेको उहाँहरूलाई आफू बहिष्कृत हुन्छु भन्ने लागेको ती कुराहरूमा सहभागी र सुनिश्चित गर्न सकिन्छ। तर विधानले नचिनेका पद विधानले व्यवस्था नगरेका संरचनाहरू समाधान कायम गर्न सक्दैन। प्रश्न के भन्छ भने पार्टीमा उपलब्ध भएका संरचनामा हामीले कुनै आग्रह प्रवाहहरू समायोजन गर्न हामी तयार छौं।
2: देउबा समूहले भने संस्थापन पक्षले आफूहरूसँग संवाद गर्न नचाहेको आरोप लगाएको छ। देउबा समूहका नेता श्याम घिमिरेले हालै सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालासँग भेटवार्ता भएको जानकारी दिनुभयो। उक्त भेटमा भोलिपल्ट पुनः बसेर विवाद टुंग्याउने सहमति भएको पनि त्यसपछि सम्पर्कविहीन बनेको नेता घिमिरेको दावी छ। फोन सम्पर्क गर्दा समेत संस्थापन पक्षबाट कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो।
4: यसपछि लागिबाट त्यस्तो औपचारिक प्रस्ताव केही पनि भएको छैन। उहाँहरूले योभन्दा अगाडि लगभग 15 दिन अगाडि पूर्ण खड्का र डाक्टर शेखर कोइरालासँग भेट गर्नुभएको थियो। लगभग स्वतन्त्र पूर्ण ढंगले नै कुराकानी भयो। भोलि आएर कुरा टोकिने भनेर उहाँहरू हिँड्नुभयो त्यहाँबाट। त्यसपछि उहाँहरूले आउँदा पनि आउनु भएन, फोन पनि गर्नु भएन, फोन गर्दाखेरि रिसिभ पनि गर्नु भएन, म्यासेजको पनि रिसिभ गर्नु भएन भनेपछि उहाँहरूले रेस्पोन्स गरेको देखिएन।
2: विशेष महाधिवेशनपछि उत्पन्न भएको कांग्रेसभित्रको विवाद अझै समाधान हुन सकेको छैन। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वलाई अदालतले आधिकारिकता दिएको एक महिनाभन्दा बढ़ी भइसक्दा पनि पार्टीभित्र समानान्तर गतिविधि जारी छन्।
0: अर्को विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भने भोलि सकिने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो शुरू भएको बैठकको दोस्रो दिन आज 6 घण्टासम्म चलेको बैठकमा महासचिव, 3 जना उपमहासचिव र 5 जना सचिवहरूले धारणा राखेका छन्। 19 सदस्यीय सचिवालयमा 9 जना सचिव छन्। 4 जना सचिवले भोलि धारणा राखेपछि अध्यक्ष ओलीले निर्देशनात्मक भनाई राख्ने र बैठक सकिने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। त्यसपछि कार्यविभाजन, कार्यदल गठन गर्ने लगायतका 11 एजेण्डामाथि निर्णय गरेर बैठक सकिनेछ। आज दिनभर भएको बैठकपछि भट्टले हिजोको बैठकमा भएका विषय अतिरञ्जित तरिकाले संचार माध्यममा आएको भन्दै आपत्ति जनाउनुभयो।
5: अब हिजो कैयौं बैठकमा भएका चीजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका छन्। मलाई के लाग्छ भने म जुन स्कुलिङबाट आएको छु हरेक चीजहरू बैठकमा गरिने कुरा ती के हुन्छन् भने त्यहाँभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने भन्ने लागेका विषयवस्तु हुन्छन्। तर त्यसलाई चाहिँ हामीले जे पार्टीको मुख्य लाइन हो त्यो लाइन बाहेक बाहिर बोल्नुहुन्न भन्ने लाग्छ मलाई।
0: हिजोको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल बाहेकका चारजनाले निर्वाचन हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई सुझाव दिएका थिए। अरू बहुमत पदाधिकारी तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङ बीच भने नेतृत्व छोड्ने विषयमा सवाल जवाल वा चर्का चर्किने भएको बताइएको थियो। यससँगै ओली सचिवालयमै अल्पबन्धमा पर्ने अवस्था बनेको छ। तर भट्टले बैठकको भाव ओलीलाई नै निरन्तरता दिएर जानुपर्छ भन्ने आफूले देखेको तर्क गर्नुभएको छ।
5: नेतृत्वलाई राजीनामा गरिहाल्नुपर्छ भन्ने आजको भाव के थियो भने नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
0: एमालेकी नेत्री अष्टलक्ष्मी साकेले पनि आज सामाजिक सञ्जाल मार्फत ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन आग्रह गर्नुभएको थियो। विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै ओलीमाथि राजीनामाको दबाव बढ़ेको तर भण्डारीले मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आज काठमाण्डमा आयोजित मीडियामा मदन भण्डारी विमर्श तथा बहस कार्यक्रममा पार्टीको नेतृत्व परिवर्तनबारे मुख खोल्नु भएन। भण्डारीको विचार र योगदान आज पनि नेपाली राजनीतिमा सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभएकी विद्याले सचिवालय बैठकको तापक्रम बारे कुनै अभिव्यक्ति नै दिनु भएन। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
6: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सतही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको प्रवर्द्धमा
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको
10: नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: पछिल्लो केही दिन यता गर्मी बढ़ेको छ। भोलि र पर्सी तराईमा अत्यधिक गर्मी हुनका साथै तातो हावाको लहर चल्ने सम्भावना छ। दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा आग्रह गरेको छ। साथै सबै निकायले आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि देशका विभिन्न स्थानमा गर्मी बढ़दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। एक सामग्री माधव तिमल सेनाबाट।
9: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हामीले पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना भनेर दिएको थियौ। अझै पनि तातो दिनको सम्भावना चाहिँ छ है। हामीले अलिकति सतर्कता चाहिँ अपनाउनु पर्ने हुन्छ। लू चाहिँ सबै ठाउँमा छैन, एक दुई ठाउँमा उसमा छ।
11: वरिष्ठ मौसमविद विभूति पोखेल, अबका केही दिन गर्मी कम हुने सम्भावना नरहेकाले दिउँसोको समय सकेसम्म बाहिर ननिस्कन उहाँले सुझाव दिनुभयो। लुम्बिनी प्रदेशका बाँकी सहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बाँकी आसपासको तापक्रम 40 डिग्री भन्दा माथि पुग्न थालेको बताउनुभयो।
12: चलपल अलिक कम नै छ भाइ, तातो हावा नै चलेको अवस्था त होइन, होइन तापक्रम चाहिँ बढेको छ। बाँकेको भगवानपुर 40 छ, होइन नेपालगंजको खजुरामा चाहिँ 39.8 छ। हिजोको भन्दा जे होस् आज बढी हो, तापक्रम बढ्ने क्रम जारी नै रहन्छ।
11: अत्यधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाई छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपड़ाले टाउको ढाक्न चिकित्सकको सुझाव छ। वरिष्ठ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी गर्मीबाट हुने जलवियोजनबाट बस्न, झोलिलो पदार्थ अत्याधिक मात्रामा सेवन गर्न आग्रह गर्नुभयो।
13: पानी लगायतका अरू पियाहरू पिउने, शरीरबाट चाहिँ एकदमै धेरैभन्दा धेरै पसिनाबाट पानी निस्किरहेका हुन्छ, त्यो चाहिँ जलवियोजन समय हुने सम्भावना हुन्छ। त्यो जलवियोजनलाई सुधार्नको लागि चाहिँ शरीरमा पानीको कमी कमजोरीलाई चाहिँ घटाउनको लागि अनि पानी त पर्याप्त मात्रामा पिउनुपर्छ। रक्सी खायो भने रक्सीले पानी ज्यादा निकालिदिन्छ, अनि सुरुमा चाहिँ पसिना आएको जस्तो गुम्म बनाएर अनि त्यसपछि मान्छेलाई चाहिँ असर गर्न सक्छ।
11: गर्मीसँगै लामखुट्टे र विभिन्न किसिमका रोगको जोखिम पनि बढ्दै जाने उहाँको भनाइ छ। गर्मीको मौसममा सरुवा रोगको जोखिम हुने भएकाले बालबालिका, वृद्ध वृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्यमा ध्यान दिन नसके गर्मीकै कारण मानिसको मृत्यु समेत हुन सक्ने डाक्टर मरासिनीले बताउनुभयो।
13: एकासी लुगा आयो भने चाहिँ अब मान्छेहरू चाहिँ बेहोस हुने समानको अवस्था आउँछ, अनि त्यही अनि कसै कसैलाई त्यो चाहिँ अनि शरीरको तापक्रम अत्यन्त उच्च भएर त्यो चाहिँ क्रमले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ।
0: शंखासभाको मकालो गाउँपालिका 5 माङसिङमा स्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिदा 200 भन्दा बढ़ी भेडा बेपत्ता भएका छन्। आज बिहान खसेको पहिरोले मकालो 5 स्थानीय दलबहादुर गुरूङको भेडी गोठ बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरीकारले शंखासभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो खसेको, पहिरोले स्थानीय दलबहादुरका 250 भेडा मध्ये 218 भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। बाढ़ीमा परेर भेडा गोठालाको काम गर्दै आउनुभएका स्थानीय 20 वर्षीय झलक गुरूङ घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। अर्का गोठाला 30 वर्षीय कमल गुरूङ सकुशल रहनु भएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार र खोजी कार्यमा कठिनाई भएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब 40 किलोमिटर टाढा र करिब 10 घण्टा पैदल दूरीमा पर्दछ। घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी, उगार तथा खोजी कार्यका लागि घटनास्थल गएका छन्।
2: माध्यमिक शिक्षा परीक्षा एससी को नतीजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न शुरू गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते एससी को नतीजा सार्वजनिक गरेको थियो। त्यसैता चित्त नबुझेका 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा 10 का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तर पुस्तिका खोज्न शुरू गरिएको उहाँले बताउनु भएको छ। पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका पनि हेर्न पाउनेछन्। त्यसपछि पुनः परीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागि परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ। यस वर्षको यासीमा 65.98% विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। गत चैत 19 गतेबाट शुरू भएको यस वर्षको यासी परीक्षा 29 गते सकिएको थियो।
0: सरकारले लामो समयदेखि बन्द रहेको हेटोडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउने तयारी तीव्र पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटोडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनर्संचालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको छ। यादवले उद्योग संचालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अघि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालासँग छलफल समेत गर्नुभएको। उहाँले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग संचालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाल भारत जमुना नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ़दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कड़ा पारिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ।
2: मकनपुरको मकनपुर गढ़ी 2 शिखर कटेरीमा बसले स्कूटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको स्कूटरलाई आज ठक्कर दिएको हो। दुर्घटनामा स्कूटर चालक स्थानीय 55 वर्षीय दूर्जी रत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटोडा स्थित सीएमसी चुरे हिल अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। स्कूटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौरी देउराली गाउँपालिका 2 41 वर्षीय शिवबहादुर चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3: प्रहरीले नेपालगंजमा अवैध लागू औषध अफिम र चरेस सहित एकजनालाई पक्राउ गरेको छ। बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले आज नेपालगंज उपमहानगरपालिका 15 पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा 5.5 किलोग्राम अफिम र 5 ग्राम चरेस बरामद गरेको हो। उक्त लागू औषध सहित पक्राउ परेका व्यक्तिले आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने जनाइएको छ।
2: इलामको फाकफोकथुम गाउँपालिकाले किसानलाई व्यावसायिक नगदे बालीतर्फ आकर्षित गर्न विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरिएको छ। गाउँपालिकाले 3 वर्ष अघि अलैची कफी सुन्तला कागती खुर्सानी एभोगाडो लगायत बिरुवाको नर्सरी राखेको थियो। अहिले ती बिरुवा किसानलाई वितरण गर्न थालेको गाउँपालिकाले जनाएको छ।
3: कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 10 झलाडीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण शुरू गरिएको छ। कृषि उपज बिक्रीका लागि स्थानीय स्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानले लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकारीमा हाट बजार स्थल निर्माण अघि बढ़ाइएको हो।
2: सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको भौतिक प्रगति 68% सकिएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात संचारमा ल्याउने गरी तयारी तीव्र पारिएको छ। यस्तै बीपी राजमार्गको मरमत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र संचारमा ल्याइने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं रासपाका सांसद आशिष गजुरेले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको हो।
3: यस्तै सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काँकरभित्राबाट लौकही सड़क खण्डमा बिटुमिन को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ। भिटामिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनु भएको छ।
2: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र काककोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। यससँगै टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गरेको छ जस अन्तर्गत स्थायी बसोबास अनुमति पत्र लिन चाहने आप्रवासीले अमेरिका छाड्नुपर्ने र विदेश स्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावास मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको हो। अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डका लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नयाँ नीति लागू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी नागरिकता तथा प्रवासन सेवाले नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाई स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अवैध आप्रवासन नियन्त्रण गर्ने अभियान अन्तर्गत चालिएको यो कदमले भिसावाहक तथा आगन्तुकलाई अमेरिकामै रहँदा ग्रीन कार्डका निम्ति आवेदन दिन अनुमति दिने कानूनी छिद्र बन्द गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। पुरानो प्रणालीले लामो आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाउँदै आएको थियो, तर नयाँ नीतिका कारण ग्रीन कार्डको आशामा अमेरिका छाड्ने केही आप्रवासीका निम्ति पुनः त्यहाँ फर्कन गाह्रो वा असम्भव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। काबा महिला च्याम्पियनशीपमा पहिलो जीत हात

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582578 582579582780

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो वारी कासो लाको लाई गरो एक मुठी पानी तताइदेऊ बा।
4: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
5: भाउजू के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
6: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्। ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईं प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
2: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
3: यही जेठ 9 गते शनिबार
2: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिसापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
2: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
7: सम्पर्क नम्बर 067-420-227,
2: 98-4-22-597,
7: 98-5-11-81-918।
2: याद गर्नुहोला, डाक्टर आउने मिति
3: यही जेठ 9 गते शनिबार।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गरिदिउँ कि क्या हो?
9: प्रश्न नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: जसको नाम नै पर्याप्त छ,
12: दिदी बहिनी,
11: दिदी बहिनी,
12: दिदी बहिनी,
11: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
12: हामी
11: गर्न सक्छौ,
12: गर्न सक्छौ।

0: Extreme energy drink.
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
3: रेडियो दिदी बहिनी 95.2 MHz।
4: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz को सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
3: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बो।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि
5: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
6: नमस्कार नमस्कार अनि हार्दिक नमस्कार चक्राउन चाहन्छु। सधाजे आज पनि हामी उपस्थित भइसकेका छौँ। सबैजना आराम हुनुहुन्छ, कुशल हुनुहुन्छ अनि मंगल हुनुहुन्छ भन्ने हामी आशा अनि विश्वास गर्न चाहन्छौ। सधाजे आज पनि आइसकेको छु तपाईँहरू समक्ष, विशिष्ट तपाईँहरूका लागि। हरेक हप्ता हामी आउने गर्छौ, नयाँ विषयवस्तु नयाँ जानकारीका साथ आउने गर्छौ। तपाईँले पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भनी हामीले विश्वास पनि गर्छौं। तपाईँ रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज www.radiodidibahini.org लगन गरेर सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि सुन्न सक्नुहुन्छ। तपाईँ हामीलाई विशिष्ट विभिन्न ठाउँमा छरिएर रहेर विदेश वा नेपाल वा जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँ, त्यहाँबाट हामीलाई अप्रत्यक्ष रूपमा पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ र सुनिरहनु भएको छ भन्ने हामीले आशा अनि विश्वास गरेका छौँ। कार्यक्रमप्रति तपाईँका सल्लाह सुझावको पनि हामी अपेक्षा गर्ने गर्छौँ। तपाईँका सल्लाह सुझावलाई पनि हामी कार्यक्रमको अन्त्यतिर वा कार्यक्रमका आगामी दिनहरूमा चाहिँ हामी तपाईँलाई अवश्य पनि तपाईँका सल्लाह सुझावलाई पनि यहाँ प्रसारण गर्नेछौ र तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा अनि विश्वास गरेको छु। विशेष त नयाँ विषयवस्तुमा पनि हामी छलफल चाहिँ गर्ने नै गर्छौ, तपाईँलाई थाहा नै छ। हामी विभिन्न विषयवस्तुमा केन्द्रित भएर हामी कुराकानी गर्ने गर्छौ। भर्खर मात्रै सुन्नु भएको छ भने नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका कृष्ण पर्वत र रेडियो दिदी बहिनीको सहकारीमा चाहिँ यो कार्यक्रम प्रसारण हुने गर्छ, जुन हरेक हप्ता आउने गर्छ र तपाईँले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास गर्छु। विशेष महिला सचेतनाका लागि यो कार्यक्रम हामीले प्रसारण गरेका हौ, ताकि महिला दिदी बहिनीहरू जुन विभिन्न ठाउँमा छरिएर बस्नु भएको छ उहाँहरूलाई आफ्नो अधिकार आफ्नो कर्तव्य अनि महिलामा माथि हुने हिंसाका बारेमा जानकारी होस् र त्यो आवाज यो आवाज तपाईँले सुनिरहनु भएको छ भने यसमा तपाईँको पनि कुनै हिंसामा पर्नु भएको छ वा तपाईँ केही गर्न चाहनुहुन्छ भने यस कार्यक्रम मार्फत तपाईँलाई प्रेरणा मिलोस् भन्ने हाम्रो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। कृष्ण नगरपालिकाको पनि यही उद्देश्य रहेको छ जसले गर्दा हामी यहाँ छौ। दिदी बहिनी कुष्माको फेसबुकमा म्यासेजमा पनि तपाईँले हामीलाई यिनी जानकारी सम्बन्धी चाहिँ तपाईँका सल्लाह सुझाव पठाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई फोन सिधै फोन गरेर 0864-6198-0864-6199-9573-3179 म्यासेज वा फोन गरेर तपाईँका सुझाव सल्लाहहरू पनि हामीलाई पठाउन सक्नुहुन्छ। आगामी दिनमा ती सल्लाह सुझावलाई पनि हामी समेट्नेछौ। आजको कार्यक्रममा हामी एउटा महत्वपूर्ण विषयमा लिएर उपस्थित भएका छौ। आज चाहिँ हामी महिला पनि सक्षम छन्, महिला पनि केही गर्न सक्छन् भन्ने बारेमा चाहिँ तपाईँलाई केही उदाहरण सहित जानकारी दिने प्रयास चाहिँ गर्नेछौं। विशिष्ट हप्ताहरूमा हरेक हप्तामा आउने क्रममा हामीले विभिन्न हप्तामा यिनै जानकारी विषयवस्तुलाई चाहिँ समेटिरहेका छौं समेट्नेछौ र तपाईँले पनि सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा नै विश्वास गरेको छु। विशिष्ट समाजमा अझै पनि कतिपय ठाउँमा महिलालाई कमजोर निर्बल र केवल घरमा भित्र मात्रै सीमित रहनुपर्ने व्यक्तिको रूपमा हेरिने सोचाइ पाइन्छ। महिलाहरू चाहिँ घरभित्रैको घरयासी काममा सीमित हुन्, महिलाहरू चाहिँ अरू काममा चाहिँ योग्य छैनन् भन्ने चाहिँ हाम्रो गाउँघरमा गाउँ शहरमा वा गाउँ घरमा पनि यो महिला कमजोर निर्भर हुन्छन् भन्ने चाहिँ कुरा छ। निर्भर श्रीमान प्रति घर परिवारका अन्य सदस्य प्रति चाहिँ निर्भर छन् भन्ने कुरा चाहिँ हाम्रो घरभित्र मात्रै सीमित हुन्छन् भन्ने हेर्ने सोचाइ चाहिँ पाइन्छ। तर आजको युग महिला शिक्षा राजनीतिक व्यापार विज्ञान कृषि खेलकुद र संचार लगायतका हरेक क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। महिला केवल घर र सम्हाल्नलाई मात्रै होइन उनीहरू परिवारको आधार स्तम्भ पनि हुन्। यदि महिलालाई अवसर शिक्षा र आत्मविश्वास दियो भने उनीहरूले समाज राष्ट्रको विकासमा ठूलो योगदान दिन पनि सक्छन्। यो कुरा चाहिँ विशेष गरेर हामीले तपाईँलाई जानकारी दिइरहेका छौँ र तपाईँलाई पनि थाहा छ अहिलेको युगमा महिलाहरू के गर्न सक्छन्, महिलाहरूको प्रतिभा, महिलाहरू सक्षम छन् र महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने विषयवस्तुलाई हामीले समेटिरहेका छौँ आजको हप्तामा चाहिँ। र मैले अघि पनि भने महिलाहरू घर सम्हालेर मात्र होइन महिलाहरू परिवारका आधार स्तम्भ हुन्, अर्थात महिलाले समेटेपछि मात्रै तपाईँको घर परिवार एकजुट हुन सक्छ। यदि महिलालाई अवसर शिक्षा र आत्मविश्वास दिने हो भने उनीहरू समाज राष्ट्र विकासमा ठूलो योगदान दिन सक्छन् भन्ने कुरा चाहिँ यहाँलाई जानकारी नै छ र विभिन्न उदाहरण पनि छन्। हामी नेपालकै उदाहरण हेर्न सक्छौ, धेरै महिलाहरू अहिले सफल उद्यमी बनेका छन्, सामाजिक अभियन्ता पनि महिला बनेका छन्, शिक्षक, डाक्टर, पत्रकार, नेत्री र किसानको रूपमा पनि समाजलाई अघि बढ़ाइरहेका छन्। हामी धेरै संख्यामा महिलाहरूलाई देख्न सक्छौ र नेतृत्व निर्माण प्रक्रियामा पनि महिला सहभागिता चाहिँ एकदमै राम्रो देखिन्छ। अहिले चाहिँ राजनीतिको सहभागितामा नेपालको स्थानीय तहमा चाहिँ 41%, प्रदेश सभामा 34.4% र प्रतिनिधि सभामा 32.7% महिला सहभागिता रहेको छ।

0: को श्रम शक्ति सहभागिता दर 26.3% रहेको छ। सहकारी संचालनहरूमा 40% महिला सहभागिता रहेको छ, जसले उनीहरूको उद्यमशीलता क्षमतालाई पनि दर्शाउँछ। दिगो विकास लक्ष्यको प्रतिवेदन अनुसार 33.93 महिलाको घर जग्गा स्वामित्व पुगेको छ, अर्थात महिलाको नाममा 33.93% महिलाको घर जग्गामा स्वामित्व पुगेको छ। शिक्षा स्वास्थ्यको पहुँचमा हेर्ने हो भने शिक्षित महिलाले परिवार र समाजलाई पनि शिक्षित बनाउन सक्छिन्, अर्थात महिला शिक्षित भइन् भने तपाईँको परिवारका हरेक सदस्य शिक्षित हुन सक्छन्। महिलाको स्वास्थ्य सुधारका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू, पाठ्य सामग्रीहरू उपलब्ध छन्, जसले उनीहरूलाई शारीरिक र मानसिक रूपमा पनि सबल बनाउँछ। कानून अधिकार र सुरक्षाका कुरा गर्ने हो भने नेपालको संविधानमा विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूले महिलाका हक अधिकार सुनिश्चित गरेका छन्। लैंगिक विभेद विरूद्धको अधिकार, सम्पत्ति शिक्षा समान अधिकार, हिंसा विरूद्धको हक र अझै पनि समाजमा पोथी बासेका जस्ता नकारात्मक टिप्पणीहरू पितृसत्तात्मक सोचका बाधकका रूपमा रहेका छन्। तर यी चुनौतीलाई चिर्दै महिलाहरू अगाडि बढ़िरहेको पनि हामी देख्छौं। जस्तै पोथी बासेको सुहाउँदैन भन्ने उखान टिक्काहरू नकारात्मक टिप्पणीहरू चाहिँ अझै पनि छनलाई छन्, तर यिनीहरू चाहिँ चुनौतीलाई चिर्दै महिलाहरू अघि बढ़ेको उदाहरण हामीले हाम्रा विभिन्न गाउँपालिका नगरपालिकामा हाम्रा नगर प्रमुख पनि हुनुहुन्छ, नगर उपप्रमुख माफ गर्नुहोला पनि हुनुहुन्छ, महिलाहरू चाहिँ सक्षम छन् भन्ने कुरा चाहिँ हामीले ओडा ओडादेखि लिएर नगरपालिकादेखि लिएर गाउँपालिकासम्म चाहिँ हामीले देखिरहेका छौं, देशभरि नै देखिरहेका छौं। महिलाहरू कमजोर छैनन्, उनीहरू केवल अवसर र सम्मानको खाँचो छ। जब महिलाहरू शिक्षित र आत्मनिर्भर हुन सक्छन् तब मात्रै एउटा सभ्य विकसित समाजको निर्माण हुन सम्भव देखिन्छ। यो चाहिँ आजको तपाईँका लागि जनचेतनाका लागि हामीले यो कार्यक्रम प्रसारण गरिरहेका छौं। जस्तै अरू महिलाले गर्न सक्छन् भने तपाईँ किन गर्न सक्नुहुन्न, त्यसैले आजैबाट आत्मनिर्भर बनौं, आत्मविश्वास ल्याउं र आफ्नो परिवारलाई अझै चम्किलो र राम्रो बनाउनका लागि अवश्य पनि सफल उद्यमी पनि बन्न सक्नुहुन्छ। विभिन्न साना साना समूहहरू गठन गरेर महिलाहरूले थोत्थोरै रकम बचत गरेर आर्थिक रूपमा सफल भयौं भने, मैले अघिल्ला हप्ताहरूमा पनि आर्थिक रूपलाई चाहिँ विशेष जोड़ दिएको छु, किनभने आर्थिक रूपमा सफल भयौं भने मात्रै हामी अघि बढ़न सक्छौं र केही गर्न सक्छौं भन्ने यो चाहिँ हाम्रो लागि उदाहरणै हो। र मैले यस सिलसिलामा चाहिँ कुष्मा नगरपालिका वडा नम्बर 6 बस्नुहुने सुजाता आचार्यसँग चाहिँ कुराकानी गरेको छु। एकैछिन सुनौ उहाँको कुरा, उहाँकै मुखबाट, त्यसपछि हामी पुनः भेट हुनेछौ। है त नमस्ते दिदी।
1: नमस्ते,
0: हजुरको परिचय दिनुहोस्।
1: मेरो नाम सुजाता आचार्य, म कुष्मा नगरपालिका वार्ड नम्बर 6 बस्छु।
0: हजुर कुनै व्यवसाय वा कुनै समूहहरूमा आबद्ध हुनुहुन्छ?
1: मेरो व्यवसाय छ न्यू बङ्गाली इलेक्ट्रिकल्स,
0: हजुर
1: समूहमा पनि म आबद्ध छु।
0: हजुर समूहको नाम बताउनु मिल्छ?
1: पर्वत कुष्मा नारी समूह।
0: नारी समूह भनेपछि पक्कै पनि महिला मात्रै हुनुहुन्छ समूहमा? कतिजना जति हुनुहुन्छ? लगभग
1: लगभग 55-60 जति छौँ।
0: के गर्छ यो समूहले?
1: हामी मासिक बचत उठाउँछौँ।
0: हजुर बचत रकम चाहिँ कति उठाउनुहुन्छ?
1: हामीले 1000 उठाउँछौँ।
0: हजुर यो 1000 चाहिँ तपाईँले कहाँबाट मतलब बचत निकाल्नुहुन्छ, कसरी निकाल्नुहुन्छ?
1: मैले व्यवसाय गर्छु, मेरो श्रीमान बाहिर पनि हेर्नुहुन्छ।
0: तपाईँ पसलमा बस्नु?
1: पसलमा बस्छु।
0: हजुर कस्तो लाग्दो रहेछ आफैले पैसा कमाएर चाहिँ आफै चलाउँदाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ एउटा महिलालाई?
1: एकदमै खुसी लाग्दो रहेछ, आफैले बचत उठा आफैले बचत गरेर आफैले खर्च गर्न पाउँदा
0: ढुक्कका साथ गर्न पाइयो।
1: गर्न पाइयो
0: हजुर,
1: श्रीमानसँग घरिघरि माग्नु नै परेन, एकदमै खुसी लाग्दो रहेछ।
0: खुसी लाग्छ। तपाईँहरूलाई कुष्मा नगरपालिकाले वा ओडाबाट केही सहयोगहरू भएको छ महिला समूहहरूलाई चाहिँ, तपाईँहरूको नारी महिला समूहले?
1: हजुर गर्नुभएको छ, सहयोग गर्नुभएको छ। उहाँहरूले अझै पनि हामीलाई शिक्षामूलक तालिमहरू दिएर दिनुहुन्छ भन्ने आशा राखेको छ।
0: हजुर त्यो भयो भने अझै तपाईँहरूलाई चाहिँ बचत रकम वा अन्य क्रियाकलाप गर्न सजिलो हुन्छ कुनै व्यवसाय गर्नलाई, होइन? तपाईँ चाहिँ महिला यो समूहले चाहिँ अन्य अरू अन्य दैनिक कार्यहरू वा समाजका हितका लागि केही कार्यहरू गर्छ कि गर्दैन?
1: गर्छौँ, सामाजिक कार्यहरू गरेका छौँ।
0: जस्तै

0: बेला बेलामा भजन गाउने गर्छौ, रतौली अब मेला महोत्सवमा रतौली गाउने गर्छौ, हामीले रक्तदान जस्ता कार्यक्रमहरू पनि गर्छौ बेला बेलामा।
1: हजुर, यो कार्य चाहिँ किन गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
0: त्यो चाहिँ हामी महिलाहरू आफै सक्षम भएर हामी पनि केही गर्न सक्छौ, महिलाले पनि केही गर्न सक्छौ भन्ने भनेर हामी
1: नियमित गर्नुहुन्छ। हस् धन्यवाद।
0: हाम्रो यस समूहबाट अप्ठ्यारो परेका दुखी गरिबहरूलाई पनि हामीले सहयोग गर्छौ, बचत मात्र नभएर।
1: हजुर, तपाईँले अब बचत गर्नुहुन्छ, त्यसबाट केही मुनाफा पनि होला होइन? अनि त्यो पैसा लिएर आउँदा चाहिँ तपाईँको श्रीमानको प्रतिक्रिया कस्तो पाउनु भएको छ?
0: श्रीमान एकदमै खुसी हुनुहुन्छ होइन, उहाँले पनि कमाउनुहुन्छ, मैले पनि दुईजना मिलेर अब थोपा थोपा मिलेर नदी भए जस्तै पछि हाम्रो छोराहरीको लागि, छोराहरीको भविष्यको लागि पनि केही सहज होला, राम्रो होला भनेर,
1: अनि महिलाले पनि केही गर्न सक्छौ,
0: महिलाले पनि केही गर्न सक्छौ भनेर।
1: हजुर, नगरपालिकाबाट आगामी दिनमा चाहिँ यो समूह थ्रुबाट तपाईँले केही अपेक्षा गर्नुभएको छ?
0: हजुर, नगरपालिकाले हामीलाई अब तालिमहरू दिनुभयो भने है अझै पनि हाम्रो समूहमा अझै व्यवसाय बढाउन सक्छौ,
1: अझै मेहनत
0: गर्न सक्छौ भन्ने अपेक्षा गरिरहेको छु।
1: धन्यवाद। हजुर, सुनिसक्नु भएको छ हामीले कुष्म नगरपालिका ओडा नम्बर 6 कि सुजाता आचार्यसँग कुराकानी गर्यौं। उहाँ एउटा पात्र मात्रै हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दाखेरि तपाईँले पनि सुनिसक्नु भएको छ उहाँ व्यवसायमा पनि हुनुहुन्छ, साथसाथै महिला समूहहरू गठन भएर उहाँहरूको महिलाहरूले मात्रैको समूहबाट सामाजिक कार्यहरू पनि उहाँले गरिरहनु भएको छ। नियमित सानो बचत रकम जम्मा गरेर घर खर्च चलाउनेदेखि लिएर सामूहिक रूपमा चाहिँ उहाँहरू समाजसेवामा पनि जुट्नु भएको छ। यो एउटा उदाहरण मात्रै हो, उहाँ जस्तै हामी तपाईँलाई अर्को उदाहरण पनि दिन चाहन्छौ। हामीसँग कृष्ण नगरपालिका वडा नम्बर 1 का पाङ्की अम्बिका शर्मा पनि हुनुहुन्छ, उहाँसँग पनि हामीले छोटो कुराकानी गरेका छौ। घरैसी जस्तै गाई भैँसी पालेर त्यहाँबाट दूध बेचेर एउटा समूह गठन गरेर पुरै आँगा खेत का पुरै बासिन्दाहरू जुन महिला हुनुहुन्छ महिलाहरूको समूह बनाएर उहाँहरू पनि सानो रकम जम्मा पारेर त्यही रकम चाहिँ सामूहिक रूपमा जसलाई आवश्यक छ थोरै ब्याजमा, किनभने चलाउनु पर्यो नि त, थोरै ब्याजमा चाहिँ उहाँहरूले त्यो रकमलाई चाहिँ बाँडफाँड गर्ने र त्यो रकम चाहिँ एकजनाले लिएपछि त्यसरी नै सर्कुलर गरिरहनु भएको छ। यो चाहिँ उदाहरण पात्र मात्रै हुन्, जुन अम्बिका शर्मासँग पनि मैले कुराकानी गरेको छु, उहाँको पनि सुन, त्यस पछाडि हामी फेरि पुनः भेट हुन्छौँ।
2: नमस्ते दिदी।
3: नमस्कार।
2: हजुरको परिचय?
3: मेरो नाम अम्बिका शर्मा हो, म पाङ आँगाखेत वार्ड नम्बर 1 बस्छु।
2: हजुर, हजुर के व्यवसाय गर्नुहुन्छ वा?
3: होइन, केही व्यवसाय त केही छैन, तर सानो सामान बेच्नुहुन्छ बुढाले कुस्मोमा। म यही गाउँमा बस्छु, भैँसी पाल्छु, थोरै सानो किसान जस्तै तरकारी ला बाँदरले खान्छ, पानी छैन, अब त्यस्तै छ।
2: अनि कुनै समूहमा वा कुनै संस्थामा आबद्ध हुनुहुन्छ कि हुनुहुन्न अहिले?
3: समूह संस्थामा त हामी छौँ, तर 250 € निष्ठामा हाल्ने गरिन्छ र हामी आमा समूह महिला समूहको सहकारी जस्तै बनाएर समूह पसेर
2: लगभग समूहमा
3: हामी लगभग 200 जति, पहिला त थोरै थियौँ, 50-60 मात्रै थियौँ, अहिले पस्दै गएर अझै पनि पस्दै हुनुहुन्छ दिदी बहिनीहरू।
2: मासिक कति जम्मा गर्नुहुन्छ?
3: मासिक पहिला सुरुमा 100-150 जम्मा गरेको, अहिले नसक्नेले 200, अरू सक्नेले 500-1000, त्यहाँभन्दा माथि जति राख्नु नि भाइयो त्यति गरेर जम्मा गरेछौँ।
2: त्यो 200 रुपियाँ चाहिँ कहाँबाट लिनुहुन्छ हजुरले? स्रोत
3: यही स्रोत त अब भैँसी पाल्न सकेर दुध दुनी भयो भनेदेखि थोरै दुध बेच्ने, अब अलिअलि बनाउन सके घिउ बेच्ने, अनि त्यही जम्मा हार्ने, अलिअलि यसो घर खर्ची चलाउने बाटो हुँदो रहेछ भन्न पर्यो जम्मा हारेपछि।
2: आफूले पैसा कमाउन थालेपछि चाहिँ कस्तो लाग्दो रहेछ?
3: त्यो त आफूले जम्मा गरेपछि त कसैसँग थोरै जम्मा गरे नि त्यहाँबाट झिको ऋण झिको, अनि त्यहाँ अलिअलि किस्ताबाट तिरो,